0: गरेको श्रेष्ठको भनाइ छ। फिल्म सिटी निर्माण भए चलचित्रसँगै पर्यटन, रोजगारी र स्थानीय व्यवसायमा समेत लाभ पुग्ने अपेक्षा छ। तर 15 वर्षदेखि जग्गा, सडक र प्रारम्भिक पूर्वाधारमै सीमित आयोजना कहिले पूरा हुने भन्ने अझै निश्चित छैन। बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बढीमालिकामा 4G सेवा सञ्चालनमा आएको छ। नेपाल टेलिकमले टावर जडान गरेसँगै बढीमालिका क्षेत्रमा मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध भएको हो। समुद्री सतहबाट करिब 4,200 मिटर उचाइमा रहेको बढीमालिकामा जने पूर्णिमाको धार्मिक मेलाको पूर्व सन्ध्यामा संचार सेवा पुगेको हो। सेवा सञ्चालनसँगै स्थानीय तीर्थयात्री र पर्यटकलाई संचार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ। बढीमालिकाको लौरी विनायकमा करिब 4,230 मिटर उचाइमा टावर राखिएको नेपाल टेलिकमले जनाएको छ। उच्च हिमाली क्षेत्रमा उपकरण तथा निर्माण सामग्री पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरको सहयोगमा सामग्री ढुवानी गरिएको थियो। बढीमालिकामा सेवा सञ्चालनका लागि नेपाल टेलिकमले करिब 1 महिनादेखि तयारी गरेको थियो। प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र सामग्री ढुवानीको कठिनाईका बीच प्राविधिक टोलीले टावर निर्माणको काम पूरा गरेको हो। नेपाल टेलिकमले पछिल्लो समय उच्च हिमाली तथा दुर्गम क्षेत्रमा 4G सेवा विस्तारलाई प्राथमिकता दिएको छ। यसअघि जुम्लाको सिन्जा, डोल्पा र ताप्लेजुङ विभिन्न क्षेत्रमा समेत 4G सेवा विस्तार भइसकेको छ। नेपाली काँग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन प्रक्रिया अघि बढाए प्रदेशसभा बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। मुख्यमन्त्री नियुक्त विरूद्ध परेको रिट अदालतमा विचाराधीन रहेकाले अन्तिम फैसला वा कम्तीमा अन्तरिम आदेश सम्बन्धी सुनवाई नटुङ्गिदासम्म विश्वासको मत प्रक्रिया अगाडि बढाउन नहुने काँग्रेस बागमती प्रदेशको अडान छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भने आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मतका लागि हिजो बोलाइएको प्रदेशसभा बैठक सहमति जुट्न नसकेपछि बस्न नसकी आजका लागि स्थगित भएको हो। हिजो दिनभर पटक पटक बैठकको समय परिवर्तन गरिए पनि दलहरूबीच सहमति जुट्न सकेन। अन्तत प्रदेशसभा बैठक आज दिउँसो 4 बजे बस्ने गरी सारिएको छ। प्रदेशसभा सचिव रामकुमार पौडेलले विशेष कारणवश राति 8 बजेका लागि तोकिएको बैठक समेत बस्न नसक्ने सूचना जारी गर्नुभएको थियो। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनलाई दिँदै आएको सहयोगबाट बेलायतपछि नहट्ने बताउनु भएको छ। युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र बनाउन आवश्यक नयाँ प्रविधि र जानकारी उपलब्ध गराउने उहाँले बताउनुभयो। प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका क्रममा बर्नहमले किवमा युक्रेन राष्ट्रपति वलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको हो। यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले बेलायतको आलोचना गर्नुभएको छ। बेलायतले युद्ध अन्त्यका लागि सहयोग नगरेको उहाँको आरोप छ।
1: Britain is participating in this war on the side of the Kyiv regime. Britain is methodically and consistently adding fuel to the fire and plotting to prevent a peaceful settlement process. That is precisely what they're doing.
0: Hawasta, ahilesamaka khabar yetti nai. Namaskar, ma Aarati.

0: समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनलाई दिँदै आएको सहयोगबाट बेलायतपछि नहट्ने बताउनु भएको छ। युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र बनाउन आवश्यक नयाँ प्रविधि र जानकारी उपलब्ध गराउने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमणका क्रममा बर्नहमले केभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुभएको हो। यता रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता डिमित्री पेस्कोभले बेलायतको आलोचना गर्नुभएको छ। बेलायतले युद्ध अन्त्यका लागि सहयोग नगरेको उहाँको आरोप छ।
4: Britain is participating in this war on the side of the Kyiv regime. Britain is methodically and consistently adding fuel to the fire and plotting to prevent a peaceful settlement process. That is precisely what they're doing.
3: काङ्ग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिन प्रक्रिया अघि बढाए प्रदेशसभा बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ। मुख्यमन्त्रीको नियुक्ति विरूद्ध परेको रिट अदालतमा विचाराधीन रहेकाले अन्तिम फैसला वा कम्तीमा अन्तरिम आदेश सम्बन्धी सुनवाई नटुङ्गिदासम्म विश्वासको मतको प्रक्रिया अघि बढाउन नहुने काङ्ग्रेस बागमती प्रदेश संसदीय दलको अडान छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ। विश्वासको मतका लागि हिजो बोलाइएको प्रदेशसभा बैठक सहमति जुट्न नसकेपछि बस्न नसकेर आजका लागि स्थगित भएको हो। हिजो दिनभर पटक पटक बैठकको समय परिवर्तन गरिए पनि दलहरूबीच सहमति जुट्न सकेन। अन्तत प्रदेशसभा बैठक आज दिउँसो 4 बजे बस्ने गरी सकिएको छ। प्रदेशसभा सचिव रामकुमार पौडेलले विशेष कारणवश राति 8 बजेका लागि तोकिएको बैठक समेत नबस्न नसक्ने सूचना जारी गर्नुभएको थियो। सभामुखले प्रदेशसभा नियमावली अनुसार बैठक आज दिउँसो 4 बजेका लागि पुनः निर्धारण गर्नुभएको हो। मुख्यमन्त्री थापा मगर एमाले नेकपा र राष्ट्रिय प्रजातन्त्र पार्टी

केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ललितपुरको सानेपाको पार्टी केन्द्रीय कार्यालयमा सम्मेलन आयोजना गर्ने जनाएको छ। सम्मेलनमा 10,000 बढी सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रममा महिला उद्यमीका उत्पादन तथा सेवाका 80 भन्दा बढी स्टल समेत राखिने आयोजकले जनाएको छ। सम्मेलनमा स्टार्टअप एमएसएमई र एसएमई लगानी तथा वित्तीय पहुँच बजार विस्तार र प्रविधिको प्रयोग लगायतका विषयमा छलफल हुनेछ। डडेलधुराको अलिताल 5 को श्री भगवती प्राथमिक विद्यालयकी बाल विकास सहजकर्ता मन्जु देवी बोहरा विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। झुटा शैक्षिक प्रमाणपत्र पेश गरेर नियुक्ति लिएको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। बोहराले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषदबाट हाई स्कूल उत्तीर्ण गरेको भन्दै नक्कली मार्कसिट सर्टिफिकेट र प्रोभिजनल प्रमाणपत्र पेश गरेर विद्यालयमा नियुक्ति लिएको अख्तियारको दावी छ। 40 दिनपछि कोदारी राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आएको छ। 31 असारदेखि बन्द सड़कमा 3 वटा ठूला पहिरो पन्छाएर नयाँ अस्थायी ट्र्याक निर्माण गरिएको हो। वर्षा कम भएपछि सड़क डिभिजन कार्यालय चरीकोटले 6 एक्सावेटर र 12 टिप्पर प्रयोग गरेर 10 दिनमा ट्र्याक निर्माण गरेको हो। डाकलाङमा भाँसिएको 100 मिटर 4 किलोमा पहिरोले थिचेको 50 मिटर र इको पहिरोमा सड़कको निशाना नै हराएको करिब 200 मिटर क्षेत्रमा नयाँ ट्र्याक बनाइएको छ। पछिल्लो 5 आर्थिक वर्षमा नेपालमा हरेक वर्ष औसत करिब 250 जना 10 वर्ष मुनिका बालिका बलात्कृत भएका छन्। प्रहरी तथ्याङ्क अनुसार 10 वर्ष मुनिका 1,200 भन्दा बढी बालिका बलात्कारको शिकार भएका छन्। यस्ता घटनामा अधिकांश पीड़ित बाल बालिका चिने जानेका व्यक्ति हुने गरेको प्रहरीको तथ्याङ्क छ। आर्थिक वर्ष 2078-79 81-82 79-81 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82 81-82
खबर यति नै। नमस्कार, म कृष्णा।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ अपराह्न दिउँसो एक बजे बस्ने सिंहदरबार दिउँसो एक बजे सिंहदरबार प्रतिनिधि सभाको बैठक बस्नेछ भने बिहान दस बजे राष्ट्रिय सभाको बैठक बस्दैछ गण्डकी प्रदेश सभामा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले आज संसदमा उठेको प्रश्नको सामना गर्नुहुने भएको छ गत साउन 15 गतेदेखि स्थगित भएको प्रदेश सभाको बैठक आगामी भदौ 10 गते दिउँसो 1 बजे बस्ने गरी आह्वान गरिएको छ बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बढी मालिकामा 4G सेवा सञ्चालनमा आएको छ नेपाल टेलिकमले टावर जडान गरेसँगै बढी मालिका क्षेत्रमा मोबाइल र इन्टरनेट सेवा उपलब्ध भएको हो
4: समुद्री सतहबाट करिब 4200 मिटर उचाइमा रहेको बढी मालिकामा जने पूर्णिमाको धार्मिक मेलाको पूर्व सन्ध्यामा संचार सेवा पुगेको हो सेवा सञ्चालनसँगै स्थानीय तीर्थयात्री र पर्यटकलाई संचार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ बढी मालिकाको लौरी विनायकमा करिब 4230 मिटर उचाइमा टावर राखिएको नेपाल टेलिकमले जनाएको छ उच्च हिमाली क्षेत्रमा उपकरण तथा निर्माण सामग्री पुर्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरको सहयोगमा सामग्री ढुवानी गरिएको थियो बढी मालिकामा सेवा सञ्चालनका लागि नेपाल टेलिकमले करिब 1 महिनादेखि तयारी गरेको थियो प्रतिकूल मौसम उच्च हिमाली भूगोल र सामग्री ढुवानीको कठिनाईका बीच प्राविधिक टोलीले टावर निर्माणको काम पूरा गरेको हो नेपाल टेलिकमले पछिल्लो समय उच्च हिमाली तथा दुर्गम क्षेत्रमा 4G सेवा विस्तारलाई प्राथमिकता दिएको छ यसअघि जुम्लाको सिन्जा डोल्पा र ताप्लेजुङका विभिन्न क्षेत्रमा समेत 4G सेवा विस्तार भइसकेको छ
3: किसानलाई दूधको मूल्य समयमै भुक्तानी गर्न सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ न्यायाधीश नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले गरेको परमादेशको पूर्णपाठ सार्वजनिक भएको हो सर्वोच्चले दुग्ध विकास संस्थान र डेयरी उद्योगबाट किसानलाई बाँकी रकम तत्काल भुक्तान गर्न आदेश दिएको छ अबदेखि दूधको मूल्य नियमित रूपमा भुक्तानी हुने प्रणाली बनाउन पनि परमादेश जारी गरेको छ दूधको पैसा लामो समयसम्म नपाउँदा किसानको सम्पत्तिको हक सामाजिक न्याय को हक र सम्मानपूर्वक बाँच्न पाउने हकमा गम्भीर असर परेको सर्वोच्चको ठहर छ किसानले लामो समयदेखि दूधको मूल्य नपाएको र सरकार र किसानबीच भएको सहमति समेत कार्यान्वयन नभएको सर्वोच्चले जनाएको छ समग्र दुग्ध व्यवसायको समस्या समाधान गर्न सरकारले नीतिगत कानूनी र व्यवस्थापकीय सुधार गर्नुपर्ने सर्वोच्चको आदेश छ किसानलाई सहुलियत कर्जा बैंक तथा वित्तीय संस्थामा सहज पहुँच पशु चिकित्सक तथा प्रविधिको उपलब्धता र गुणस्तरीय दानाको व्यवस्था गर्न पनि सर्वोच्चले सरकारलाई भने

0: रचना गर्नु भएको छ। बेलायती युद्ध अन्त्यका लागि सहयोग नगरेको आरोप छ।
1: Главное, что это не
2: Britain is participating in this war on the side of the Kyiv regime. Britain is methodically and consistently adding fuel to the fire and plotting to prevent a peaceful settlement process. That is precisely what they're doing.
0: दोलखामा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माणको आयोजना अघि बढेको 15 वर्ष बितिसक्दा पनि मुख्य संरचना निर्माण हुन सकेको छैन। प्रारम्भिक पूर्वाधार र पहुँच मार्गमा करोड़ौं रूपियाँ खर्च भए पनि फिल्म सिटी निर्माणको काम भने सुस्त छ।
3: डाङडुङ्गे डाँडामा फिल्म सिटी बनाउन करिब 26 देखि 27 करोड़ रुपियाँ खर्च भइसकेको परिकल्पनाकार मदन दास श्रेष्ठको भनाइ छ। फिल्म सिटीका लागि 2500 रोपनी भन्दा बढी जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ भने आयोजना स्थलसम्म पुग्ने सड़क समेत निर्माण तथा स्तरोन्नति भएको स्थानीय सरकारको भनाइ छ। तर स्टुडियो छायाङ्कन स्थल र फिल्म उत्पादनका लागि आवश्यक मुख्य पूर्वाधार निर्माण अझै शुरू भएको छैन। संघीय सरकारले विशेष बजेट नछुट्याउँदा आयोजना अघि बढ्न नसकेको जनप्रतिनिधिको भनाइ छ। भीमेश्वर नौका वडा अध्यक्ष हिमाल श्रेष्ठले मौसम भन्दा सरकारको प्राथमिकता र राजनीतिक इच्छा शक्ति कमजोर हुँदा आयोजना सुस्ताएको बताउनुभयो। फिल्म सिटी निर्माणमा विदेशी लगानीको सम्भावना रहे पनि लगानीको मोडल र प्रक्रिया स्पष्ट हुन सकेको छैन। स्विजरल्याण्ड र चीनले यसअघि परियोजनामा चासो देखाएको श्रेष्ठको भनाइ छ। फिल्म सिटी निर्माण भए चलचित्रसँगै पर्यटन, रोजगारी र स्थानीय व्यवसायमा समेत लाभ पुग्ने अपेक्षा छ। तर 15 वर्षदेखि जग्गा, सड़क र प्रारम्भिक पूर्वाधारमै सीमित आयोजना कहिले पूरा हुने भन्ने अझै निश्चित छैन।
0: हवस् त, खबर यति नै। नमस्कार।
4: यो BFBS गोर्खा।

0: સૈન્ય સમુદાયમાં
1: દિલાઇ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: पछिल्लो पाँच आर्थिक वर्षमा नेपालमा हरेक वर्ष औसत करिब 250 दश वर्ष मुनिका बालिका बलात्कृत भएका छन्। प्रहरीको तथ्याङ्क अनुसार 10 वर्ष मुनिका 1200 भन्दा बढी बालिका बलात्कारको शिकार भएका छन्। आर्थिक वर्ष 2078-79 10 वर्ष मुनिका 268 बालिका बलात्कृत भएका थिए। आर्थिक वर्ष 2079-80 80-81 252 जना बलात्कृत भएका छन्। यस्तै आर्थिक वर्ष 2081-82 217 जना 10 वर्ष मुनिका बालिका बलात्कृत भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ। आर्थिक वर्ष 82-83 कुरा गर्दा 221 जना बलात्कृत भएका छन्। यो प्रहरीमा आएर मुद्दा दर्ता भएका घटनाको मात्र विवरण हो। सबैभन्दा बढी बलात्कार पीड़ितको उमेर केलाउने हो भने 11-16 वर्ष उमेर समूहको छ। आर्थिक वर्ष 2078-79 यो उमेर समूहका 963 बालिका बलात्कृत भएको प्रहरीको तथ्याङ्क छ। आर्थिक वर्ष 79-80 यो उमेर समूहका 944 80-81 1009 बालिका बलात्कृत भएको प्रहरीको रेकर्ड छ। आर्थिक वर्ष 81-82 931 र 82-83 966 बालिका बलात्कृत भएको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले बताउनु भएको छ। बलात्कारबाट पीड़ित 10 वर्ष मुनिका बालिकाको संख्या वार्षिक सरदर 250 हुँदा 10 वर्ष मुनिका पीड़क बालकको संख्या भने न्यून छ। 2081-82 जम्मा 2 10 वर्ष मुनिका बालक विरूद्ध बलात्कारको कसुरमा मुद्दा चलेको प्रहरीको रेकर्ड छ। यस्तै 80-81 16 79-80 2 आर्थिक वर्ष 78-79 3 10 वर्ष मुनिका बालक विरूद्ध बलात्कारको कसुरमा मुद्दा चलेको प्रहरीको तथ्याङ्क छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदलिरही बागमती गण्डकी र प्रदेशका केही र कोशी कर्णाली र सुदूरपश्चिमका थोरै तथा मध्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। महाशाखाले जारी गरेको बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारण बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना छ। यसैगरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 3 मन्त्रीले आज शपथ लिने भएका छन्। दिउँसो 3:25 बुटवलको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगर समक्ष नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। प्रदेश प्रमुख घरती मगरले मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा संविधानमा मुजिम मौजूदा मन्त्री परिषद पुनर्गठन गर्नुभएको थियो। प्रदेश सरकारको स्वास्थ्य मन्त्रीमा दिपेन्द्र कुमार पुन, आर्थिक मामला तथा योजना मन्त्रीमा इन्द्रजित

0: चौधरीको बलात्कारपछिको हत्याका आरोपी सुमन थापाको बयानको भिडियो खिचेर सार्वजनिक गरेको आरोपमा प्रहरी हवलदार कुमार विकलाई पक्राउ गरिएको छ।
1: विकलाई हिरासतमा राखेर सोधपूछ गरिँदैछ। विकले खिचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। भिडियो बाहिरिएसँगै प्रहरीमाथि नै प्रश्न उठिरहेको छ। बाराका एसपी नरेन्द्र कुवर र डीएसपी मीन बहादुर खलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ। बाराका एसपी नरेन्द्र कुवर र डीएसपी मीन बहादुर खलेमाथि पनि नेपाल प्रहरी मुख्यालय र मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन थालेको छ। भिडियो खिच्ने समूहमा पाँचजना प्रहरी देखेपछि अरूमाथि पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। गरिमा चौधरीको घटनामा प्रहरीले अर्का किशोरलाई पनि पक्राउ गरेको छ। मुख्य आरोपी भनिएका सुमन थापाले पोलेका प्रदीप खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको हो। जितपुर सिमरा दुईका
0: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पोखरा बसुवा क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुंगो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्न निवेदन दिन सूचना जारी गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको छ। वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि छानबिन र परीक्षण सम्पन्न भएपछि 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी जम्मा 325 परिवार भूमिहीन कायम भएका हुन्। यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका हुन्। अन्तिम विवरण टुङ्गो लागेसँगै अब महानगरपालिकाको कार्यपालिकाबाट निर्णय गरेर जिल्ला समितिमा सिफारिश पठाइनेछ। त्यसपछि बसपा क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी तथा अन्य बसोबासी परिवारको व्यवस्थापन र स्थानान्तरणको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाइने मेयर आचार्यले बताउनु भएको छ। बसपार्कभित्रको जग्गा सुकुम्बासी र अन्यले अतिक्रमण गरेपछि बसपार्क बन्न सकेको थिएन। महानगरले बसपार्कको जग्गा खाली गरेपछि दात्री निकायको सहयोगमा सुविधा सम्पन्न बस पार्क बनाउने योजना सार्वजनिक गरिसकेको छ। मध्य प्रदेशमा गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्यतर्फका 1938 उद्योग व्यापार बन्द भएका छन्। मध्य प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्ष 2082-83 उद्योगतर्फ 821 र वाणिज्यतर्फका 1117 गरी 1938 उद्योग व्यवसायको लगत कट्टा भएका छन्। गत आर्थिक वर्ष 82-83 मध्य प्रदेशमा 5068 नयाँ उद्योग दर्ता भएको छ। सो अवधिमा पर्सामा 1101, धनुषामा 777, बारामा 639, सर्लाहीमा 636, सिराहामा 554, रौतहटमा 533, महोत्तरीमा 514 र सप्तरीमा 314 नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्र कुमार महतोले बताउनु भएको छ। गत आर्थिक वर्ष 82-83 7540 उद्योगको नवीकरण भएको छ। सूचना अधिकारी महतोका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ प्राइभेट फर्म 6122 र साझेदारी फर्म 18 नयाँ दर्ता हुँदा 11144 नवीकरण भएको छ। नयाँ उद्योग तथा वाणिज्य दर्ता नवीकरण लगायतका शीर्षकबाट 5,26,49,000 राजस्व संकलन भएको पनि सूचना अधिकारी महतोले बताउनु भएको छ। बाँकेका विभिन्न स्पा सेन्टरमा बालिकालाई काममा लगाएको पाइएपछि 3 संचालक पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका 10 आदर्श नगरको न्यू प्लेजर स्पाकी संचालिका भारतीय नागरिक गुडिया खान आयुर्वेदिक स्पा रिल्याक्स स्पाकी संचालक दुर्गा थारू र नेपालगंज 2 न्यू रोडको रिल्याक्स स्पाका संचालक तर्कराज देवकोटा पक्राउ परेका हुन्। जिल्लाका डीएसपी प्रतीत सिंह राठौरका अनुसार ती 3 स्पामा चेक जाँच गर्दा बालिकालाई काममा लगाएको पाइएको हो। डीएसपी सिंहका अनुसार ती 3 स्पाबाट 7 बालिकालाई उद्धार पनि गरिएको छ। पक्राउ परेका 3 स्पा संचालकका विरूद्ध अनुसन्धानका लागि जिल्ला अदालत बाँकेबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो 5 आर्थिक वर्षमा नेपालमा हरेक वर्ष औसत करिब 250 10 वर्ष मुनिका बालिका बलात्कृत भएका छन्। पछिल्लो 5 आर्थिक वर्षमा 10 वर्ष मुनिका 1

0: 963 बालिका बलात्कृत भएको प्रहरीको तथ्याङ्क छ। आर्थिक वर्ष 79-80 यो उमेर समूहका 944, 80-81 1009, आर्थिक वर्ष 81-82 931 र 82-83 966 बालिका बलात्कृत भएको प्रहरीको रेकर्ड छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: हेरेको हेरै हुन्छ होला है।
1: स्टुडियोमा गीत गाउँदा कति नर्भस हुन्छ होला
0: म हुन्छु नि तिम्रो अगाडि।
1: त्यो पनि हो, हजुर मसँग हुनुभयो भने त मलाई कसैले पनि केही गर्न सक्दैन।
2: भर्खरै रियालिटी सोबाट चर्चा कमाएकी गायिका श्रुति थापाको आज बिहान भएको सडक दुर्घटनामा पनि मृत्यु भएको छ। धादिङको

0: BS Gurkha Radio Ho.
1: Akavari asukina Mutuvari betakina

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक आह्वान गर्नुभएको छ। अध्यक्ष ओलीले भदौ 25, 26 र 27 गते बैठक बोलाउन महासचिव शंकर पोखरेललाई निर्देशन दिनुभएको हो। अध्यक्षको निर्देशनपछि महासचिव पोखरेलले बैठक अघिका केही विषयबारे अध्यक्ष ओलीसँग प्रस्ताव गर्नुभएको छ। पार्टी पुनर्गठनका लागि गठन भएको कार्यदलको बैठक बसेपछि सचिवालय बैठक पनि बस्नुपर्ने भन्दै पोखरेलले अध्यक्ष ओलीलाई प्रस्ताव गर्नुभएको छ। पोखरा बसपा क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित भूमिहीन सुकुम्बास र अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ। महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्न निवेदन दिन सूचना जारी गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको छ। वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमाथि छानबिन र परीक्षण सम्पन्न भएपछि 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी जम्मा 325 परिवार भूमिहीन कायम भएका हुन्। यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका हुन्। अन्तिम विवरण टुङ्गो लागेसँगै अब महानगरपालिकाको कार्यपालिकाबाट निर्णय गरेर जिल्ला समितिमा सिफारिश पठाइनेछ। त्यसपछि बसपा क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी तथा अन्य बसोबासी परिवारको व्यवस्थापन र स्थानान्तरणको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाइने मेयर आचार्यले बताउनु भएको छ। बसपार्कभित्रको जग्गा सुकुम्बासी र अन्यले अतिक्रमण गरेपछि बसपार्क बन्न सकेको थिएन। महानगरले बसपार्कको जग्गा खाली गरेपछि दात्री निकायको सहयोगमा सुविधा सम्पन्न बसपार्क बनाउने योजना सार्वजनिक गरिसकेको छ। गत वर्ष जेएनजी आन्दोलनका क्रममा फरार अभियुक्त जबरजस्ती गर्ने मुद्दामा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार यी भदौ 2 गते 61 वर्षीय महिलालाई जबरजस्ती गर्ने गरी फरार भएका अभियुक्त प्रेम विसुङखेलाई भदौ 3 गते दिउँसो रामेछाप नगरपालिका वडा 4 तेलबारीमा लुकेसिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो। विसुङखे पोहोर जेएनजी आन्दोलनका बेला चोरी मुद्दाको अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय पकली सुनसरीको हिरासत कक्षबाट फरार भएको खुलेको प्रहरीले जनाएको छ। बाँकेका विभिन्न स्पा सेन्टरमा बालिकालाई काममा लगाएको पाइएपछि तीनका संचालक पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका 10 आदर्श नगरको न्यू प्लेजर स्पाकी संचालिका भारतीय नागरिक गुडिया खान, आयुर्वेदिक रिल्याक्स स्पाकी संचालक दुर्गा थारू र नेपालगंज 2 न्यू रोडको रिल्याक्स स्पाका संचालक तर्करराज देवकुटा पक्राउ परेका हुन्। जिल्लाका डीएसपी प्रतीत सिंह राठौरका अनुसार ती तीनवटा स्पामा चेक जाँच गर्दा बालिकालाई काममा लगाएको पाइएको हो। डीएसपी सिंहका अनुसार ती तीन स्पाबाट 7 बालिकालाई उद्धार गरिएको छ। पक्राउ परेका तीनैजना स्पा संचालकका विरूद्ध अनुसन्धानका लागि जिल्ला अदालत बाँकीबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। दोलखामा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माणको योजना अघि बढेको 15 वर्ष बितिसक्दा पनि मुख्य संरचना निर्माण हुन सकेको छैन। प्रारम्भिक पूर्वाधार र पहुँच मार्गमा करोड़ रूपियाँ खर्च भए पनि फिल्म सिटी निर्माणको काम भने सुस्त छ।
4: डाङडुङ्गे डाँडामा फिल्म सिटी बनाउन करिब 26 27 करोड़ रूपियाँ खर्च भइसकेको परिकल्पनाकार मदन दास श्रेष्ठको भनाइ छ। फिल्म सिटीका लागि 2500 रोपनी भन्दा बढी जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढेको छ भने आयोजना स्थलसम्म पुग्ने सड़क समेत निर्माण तथा स्तरोन्नति भएको स्थानीय सरकारको भनाइ छ। तर स्टुडियो, छायाङ्कन स्थल र फिल्म उत्पादनका लागि आवश्यक मुख्य पूर्वाधार निर्माण अझै शुरू भएको छैन। संघीय सरकारले विशेष बजेट नछुट्याउँदा आयोजना अघि बढ्न नसकेको जनप्रतिनिधिको भनाइ छ। भीमेश्वर नौका वडा अध्यक्ष हिमाल श्रेष्ठले मौसम भन्दा सरकारको प्राथमिकता र राजनीतिक इच्छा शक्ति कमजोर हुँदा आयोजना सुस्ताएको बताउनुभयो। फिल्म सिटी निर्माणमा विदेशी लगानीको सम्भावना रहे पनि लगानीको मोडल र प्रक्रिया स्पष्ट हुन सकेको छैन। स्विजरल्याण्ड र चीनले यसअघि परियोजनामा चासो देखाएको श्रेष्ठको भनाइ छ। फिल्म सिटी निर्माण भए चलचित्रसँगै पर्यटन, रोजगारी र स्थानीय व्यवसायमा समेत लाभ पुग्ने अपेक्षा छ। तर 15 वर्षदेखि जग्गा, सड़क र प्रारम्भिक पूर्वाधारमै सीमित आयोजना कहिले पूरा हुने भन्ने अझै निश्चित छैन।
3: न्यूजील्याण्डका अलराउण्डर जिमी निसम नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका लागि जनकपुर बोल्समै फर्किनु भएको छ। जनकपुरले आज सामाजिक सञ्जाल मार्फत 35 वर्षीय निसमलाई अनुबन्ध गरेको जनाएको हो। निसमले एनपीएलको पहिलो संस्करणमा जनकपुरलाई च्याम्पियन

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: प्रधानमन्त्री बालेन्द्र शाह भोलि हुने सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरमा कालो चस्मा लगाएरै उपस्थित हुनुहुने भएको छ. यसअघि सपामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकहरू मार्फतका सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित हुन नहुन आग्रह गर्नुभएको थियो. सभामुखले कालो चस्मा लगाउनु पर्ने अवस्था भए स्वास्थ्य परीक्षणको रिपोर्ट सहित कारण खुलाउन आग्रह गर्नुभएको थियो. यो आग्रहपछि प्रधानमन्त्रीले कालो चस्मा लगाउनै पर्नाका कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र लेख्नु भएको हो. प्रधानमन्त्रीले आँखामा समस्या भएका कारण कालो चस्मा लगाउनु परेको उल्लेख गर्दै स्वास्थ्य रिपोर्ट संसद सचिवालयमा पठाउनु भएको छ. प्रधानमन्त्रीले नेपाली सेनाको सैनिक अस्पतालमा साउन 22 गते आँखा परीक्षण गराउनु भएको थियो. रिपोर्टमा प्रधानमन्त्रीलाई उज्यालोमा हेर्न कठिन हुने र आँखा सुक्खा हुने भएकाले बेला बेला औषधि राख्नुपर्ने उल्लेख छ. यसैले पनि प्रधानमन्त्रीले कालो चस्मा लगाउनु पर्ने अवस्था रहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएरै जानकारी गराइएको छ. दिउँसो 1 बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ. विशेष कारण भन्दै बैठक स्थगित गरिएको संघीय संसद सचिवालयले जनाएको छ. संसद सचिवालयले सूचना जारी गर्दै भोलि बैठक भोलि बुधबारका लागि सारिएको जानकारी दिएको छ. प्रतिनिधि सभाको अर्को बैठक भोलि दिउँसो 1 बजे बस्ने सूचनामा उल्लेख छ. अमेरिकाले इरान विरूद्ध नयाँ आर्थिक प्रतिबन्धहरूको घोषणा गरेको छ. इरानले पनि सम्भावित सैन्य प्रतिक्रिया दिने र खाडीबाट हुने तेल निर्यातमा थप कटौती गर्ने धम्की दिएको छ. इरानले चीन वा रूस कसैले पनि अमेरिकी कदमलाई स्वीकार नगरेको बताएको छ. अन्य मुलुकले पनि यसको प्रतिरोध गर्ने अपेक्षा लिएको छ. मिडल इस्ट इन्स्टिच्युटका एलन आयर.
4: Well, I think the U.S. administration finally realized after 6 months that military dominance doesn't translate into strategic success. These sanctions, that's the only tool left in the toolkit, because it doesn't want to engage in serious and sustained diplomacy. It just wants to maintain pressure on Iran until Iran capitulates. And I don't think that's likely to happen with the current Iranian leadership.
3: रूसी राष्ट्रपति व्लादिमिर पुटिनका एक सल्लाहकारले युक्रेनका लागि हतियार उत्पादन गर्ने बेलायती कारखानाहरूमाथि आक्रमण हुन सक्ने संकेत गर्नुभएको छ. यसअघि बेलायती प्रधानमन्त्री भेन्डी बर्नहमले किबमा राष्ट्रपति जेलेन्स्कीसँगको भेटका क्रममा युक्रेनप्रति बेलायतको निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो.
5: Who started the fire? That's the question, isn't it? Ukraine did not do that. Russia began this illegal invasion. And that is absolutely clear, and they could stop it at any given time. Britain will never be a fair weather friend. People would expect me to be out here showing our unflinching support.
3: बाँकेका विभिन्न स्पा सेन्टरमा बालिकालाई काममा लगाएको पाइएपछि तिनका संचालक पक्राउ परेका छन्। नेपालगंज उपमहानगरपालिका 10 आदर्श नगरको न्यू प्लेजर स्पाकी संचालिका भारतीय नागरिक गुडिया खान, आयुर्वेदिक रिल्याक्स स्पाकी संचालक दुर्गा थारू र नेपालगंज 2 न्यू रोडको रिल्याक्स स्पाका संचालक तर्कराज देवकोटा पक्राउ परेका हुन्। जिल्लाका डीएसपी प्रतीत सिंह राठौरका अनुसार ती 3 वटा स्पा माचे गर्दा बालिकालाई काममा लगाएको पाइएको हो। डीएसपी सिंहका अनुसार ती 3 स्पाबाट 7 जना बालिकालाई उद्धार गरिएको छ. पक्राउ परेका 3 जना स्पा संचालकका विरूद्ध अनुसन्धानका लागि जिल्ला अदालत बाँकीबाट माग लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ. मध्य प्रदेशमा गत आर्थिक वर्ष 2082-83 उद्योग र वाणिज्यतर्फका 1938 उद्योग व्यापार बन्द भएका छन्. मध्य प्रदेश सरकार उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार गत आर्थिक वर्ष 2082-83 उद्योगतर्फ 821 र वाणिज्यतर्फका 1117 गरी 1938 उद्योग व्यवसायको लगत कट्टा भएका छन्। गत आर्थिक वर्ष 82-83 मध्य प्रदेशमा 5068 नयाँ उद्योग दर्ता भएको छ. सो अवधिमा पर्सामा 1101, धनुषामा 777, बारामा 639, सर्लाहीमा 636, सिराहामा 554, रौतहटमा 533, महोत्तरीमा 514 र सप्तरीमा 314 नयाँ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी उपेन्द्र कुमार महतोले बताउनु भएको छ. गत आर्थिक वर्ष 82-83 7540 उद्योगको नवीकरण भएको छ. सूचना अधिकारी महतोका अनुसार गत आर्थिक वर्षमा वाणिज्यतर्फ प्राइभेट फर्म 6122 र साझेदारी फर्म 18 नयाँ दर्ता हुँदा 11144 नवीकरण भएको छ. नयाँ उद्योग तथा वाणिज्य दर्ता नवीकरण लगायतका शीर्षकबाट 5,26,49,000 राजस्व संकलन भएको पनि सूचना अधिकारी महतोले बताउनु भएको छ। न्यूजील्याण्डका अलराउण्डर जिमी निशुम नेपाल प्रिमियर लीगको तेस्रो संस्करणका लागि जनकपुर बोल्समा फर्किनु भएको छ। हवस् त खबर यति नै, नमस्कार।
1: यो BFBS Gurkha Radio हो।

0: एमालेले काङ्ग्रेस नेतृत्वको गण्डकी सरकारबाट हात झिकेको छ। एमालेले गण्डकी सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो। आज पोखरामा बसेको संसदीय दलको बोर्ड बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको दलका उपनेता लेलबहादुर थापा मगरले जानकारी दिनुभएको हो। एमाले मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको र नयाँ सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी लगायतका दलसँग सम्वाद शुरू गर्ने उहाँको भनाइ छ। एमाले र नेकपाबीच अरू प्रदेशमा सत्ता सहकारी भएकाले गण्डकीमा पनि दुई दल मिलेर सरकार बनाउने पहल थालिने थापा मगरले जानकारी दिनुभएको छ। काङ्ग्रेस नेतृत्वको गण्डकी सरकारमा एमालेबाट गोविन्द्र बहादुर नेपाली, भीम कार्की र लक्ष्मण पाण्डे मन्त्री बन्नुभएको थियो। आजका लागि डाकिएको प्रतिनिधि सभा बैठक अन्तिम समयमा स्थगित भएको छ। सभामुख डिपी अर्यालकी सासु आमाको निधनपछि बैठक स्थगित भएको हो। संघीय संसद सचिवालयले भने दिउँसो 1 बजेका लागि बोलाइएको बैठक विशेष कारणले स्थगित भएको सूचना निकालेको छ। सभामुख अर्यालको निजी सचिवालयले उहाँकी सासु आमाको निधनका कारण बैठक स्थगित भएको जनाएको हो। राष्ट्रिय सभा बैठकमा साना बालिकामाथि हुने गरेका बलात्कारका घटनामा सांसदले प्रश्न उठाएका छन्। बैठकको शून्य समयमा बोल्दै काङ्ग्रेस सांसद अनिता देवकोटा,
1: 3 वर्षको अबोध बालिकादेखि बाबुबाटै छोरीहरू घरभित्रै असुरक्षित छन्। दिनदिनै भयानक बलात्कार, हिंसा र हत्याले सिङ्गो मानवताकै शिर झुकाएको छ। मुलुककै अस्मिता लुटिएको छ। नैतिक शिक्षाको खस्खदो स्तर र व्यावहारिक यौन शिक्षाको अभावले प्रकृति फैलाएको छ, विकृति फैलाएको छ। फितलो कानुन र उदासीन प्रशासनका कारण अपराधीहरूको मनोबल बढेको छ। अब सरकारको खोक्रो सान्त्वनाले पुग्दैन। म सरकारसँग जोरदार माग गर्दछु।
0: हिमालय सांसद रोशनी मेचेले शोकमा स्थालिक बनाएर न्याय नहुने भन्दै टिप्पणी गर्नुभएको छ।
2: देशमा बढ्दो बलात्कारका जघन्य अपराध र सुस्त न्याय प्रणालीले आज राज्यको उपस्थितिमाथि नै गम्भीर प्रश्न उठाएको छ। 12 मा 3 वर्ष बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विभत्स घटनाले सम्पूर्ण देश स्तब्ध छ। के चोक चोकमा शालिक बनाएर मात्र नागरिकले सुरक्षित महसुस गर्छन्? यस्ता जघन्य अपराध नदोहोरिने गरी फास्ट ट्र्याक अदालत र कानूनमा आवश्यक संशोधन मार्फत तत्काल न्याय सुनिश्चित गरियोस्।
0: नेपाली कम्युनिष्ट पार्टीकी सांसद सम्झना देवकोटाले विगतमा पदमा बसेर काम गरेकाहरूले नै तल्लो स्तरको टिका टिप्पणी गरेको भन्दै आपत्ति जनाउनु भएको छ।
3: आज महिलाहरू सबैतिर असुरक्षित छन्। यो बलात्कारको संख्या बढ्नुमा हाम्रो नैतिक शिक्षा र साइबर योलाई चाहिँ नियन्त्रण गर्न नसक्नु पनि हो भन्ने मलाई लाग्छ। यस्तो अवस्थामा यो बाल बालिका मात्रै बलात्कृत हुँदैनन्, सिङ्गो परिवारै विखण्डन हुन्छ। यस्तो गम्भीर विषयमा पूर्व उपसभामुखले दिनुभएको अभिव्यक्तिप्रति पनि म एकदमै स्तब्ध छु। यसले सिङ्गो मुलुकलाई कहाँ पुर्याउँछ र यो हामीले कानुन मात्रै होइन यसलाई कडा सजायको व्यवस्था गरियोस्।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आफू कालो चस्मा लगाएर संसदमा आउने सभामुखलाई जानकारी गराउनु भएको छ। यसअघि सभामुख डोलप्रसाद अर्यालले प्रमुख सचेतक र सचेतकहरू मार्फत सांसदहरूलाई कालो चस्मा लगाएर बैठकमा उपस्थित नहुन सूचना दिनुभएको थियो। साथै सभामुखले कालो चस्मा लगाउनै पर्ने भए स्वास्थ्य परीक्षणको रिपोर्ट सहित कारण खुलाउन भन्नुभएको थियो। सभामुखको सूचनापछि प्रधानमन्त्रीले कालो चस्मा लगाउनु पर्ने कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र लेख्नु भएको हो। प्रधानमन्त्रीले आँखामा समस्या भएका कारण कालो चस्मा लगाउनु परेको स्वास्थ्य रिपोर्ट संसद सचिवालयमा पठाउनु भएको हो। प्रधानमन्त्रीले नेपाली सेनाको सैनिक अस्पतालमा साउन 22 गते आँखा परीक्षण गराउनु भएको थियो। रिपोर्टमा प्रधानमन्त्रीलाई उज्यालोमा हेर्न कठिन हुने र आँखा सुक्खा हुने भएकाले बेला बेला औषधि राख्नुपर्ने उल्लेख छ। काठमाडौँ उपत्यकाका सड़कमा खाल्डा खुल्डी पूर्न सड़क एम्बुलेन्स खटाइएको छ। सड़क डिभिजन कार्यालय काठमाडौँले सड़क पोर्ट होल मर्मत एम्बुलेन्स खटाएको हो। कार्यालयका अनुसार चक्रपथभित्रका सड़कको मर्मतपछि चक्रपथ बाहिरका सड़कमा काम भइरहेको छ। सवारी साधनको चाप कम हुने भएकाले रातको बेला मर्मतको काम भइरहेको कार्यालयले जनाएको छ। गैराती, नारायण गोपाल चोक, बुढा नीलकण्ठ सड़क क्षेत्रको गोलफुटार, आत्यकौडा लगायत क्षेत्रमा मर्मत गरिएको छ। कार्यालयले सड़क एम्बुलेन्स सेवा वर्षैभरि 24 घण्टा सञ्चालन गर्ने योजना बनाएको छ। ती एम्बुलेन्समा खाल्डो काट्ने, हावा र पानीको प्रयोग गरी सफा गर्ने, इमल्सन तताउने र छर्कने लगायतका सड़क मर्मतका लागि उपकरण जडान गरिएको छ। सड़क मर्मत गर्नुपर्ने ठाउँको पहिचान र जानकारी संकलनका लागि कार्यालयले रोड मेन्टेनेन्स साइट रेस्क्यू नामको मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ। एपमा जानकारी आएपछि टोलीलाई परिचालन गरेर तत्काल मर्मतको व्यवस्था गरिएको कार्यालयले जनाएको छ। अमेरिकाले इरान विरूद्ध नयाँ आर्थिक प्रतिबन्धको घोषणा गरेको छ। इरानले पनि सम्भावित सैन्य प्रतिक्रिया दिने र खाडीबाट हुने तेल निर्यात मा थप कटौती गर्ने धम्की दिएको छ। इरानले चीन वा रुस कसैले पनि अमेरिकी कामदारलाई स्वीकार नगरेको बताएको छ। अवस्था अहिलेसम्मको खबर यति नै। नमस्कार।
4: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: काङ्ग्रेसको संस्थापन पक्षले तय गरेको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार ती निवेदनको प्रारम्भिक सुनवाईका लागि पर्सि 11 गते पेशी तोकिएको छ। काँग्रेसले आगामी असोज 16 देखि 19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि देउबा पक्ष अदालत गएको हो। विशेष महाधिवेशन सम्बन्धी यसअघिको फैसला पुनरावलोकनका लागि अदालतले अनुमति दिइसकेकाले मुद्दाको अन्तिम फैसला नआएसम्म महाधिवेशन प्रक्रिया अगाडि बढ़ाउन नमिल्ने देउबा पक्षको जिकिर छ। पूरक निवेदनलाई पनि काँग्रेसको आधिकारिकता सम्बन्धी मूल मुद्दासँगै राखेर सुनवाई गर्ने सर्वोच्चको तयारी छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको गुनासो गर्नुभयो। आज नाडा अटो शोमा बोल्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्र उकास्ने सपना बाँडे पनि सरकारले कुनै काम गर्न नसकेको आरोप समेत लगाउनु भएको छ।
4: हामी सबैले एउटा चुनौती भोगिरहेछौं, बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन, त्यसले उद्योग व्यवसायहरू पनि सञ्चालनमा कठिन भइरहेको छ, व्यवसायीहरू पनि कठिन अवस्थामा छ। र अर्को कुरा चाहिँ नि व्यवसायीको मनोबल चाहिँ नि इतिहासकै उसमा एकदमै सबभन्दा कमजोर अवस्थामा एकदम मनस्थिति चाहिँ नि बिग्रेको अवस्थामा छ। मैले चाहिँ झन्डै यो 36 वर्षको आफ्नो व्यवसायिक यात्रामा आफूले हेर्दाखेरि यस्तो किसिमको समय चाहिँ देखेको छुइनँ। सरकारले चाहिँ नि 5 देखि 7 वर्षमा चाहिँ नि 3,000 डलरको चाहिँ हाम्रो प्रति व्यक्ति आय चाहिँ 100 बिलियन डलरको इकोनोमीको कुरा र त्यस्तै चाहिँ 12 लाखलाई रोजगारी दिने सरकारले कुरा गरिरहेको छ। तर बजेटबाट घोषणा त गर्यो, तर रणनीति के लिए, प्लानिङ खै, पोलिसी खै, स्ट्राटेजी कहाँ छ?
3: सरकारले वर्षौंदेखि बन्द सरकारी उद्योग चलाउन खोजे पनि निजी क्षेत्रका उद्योगबारे ध्यान नदिएको भन्दै श्रेष्ठले भएको टिप्न खोज्दा पोल्टाको पोखिने अवस्था आउन सक्ने चेतावनी समेत दिनुभएको छ। मेयर फोरमले रासोपाका सांसद आशिका तामाङले फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यहरूमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन
5: त्यो बैठकमा आइसकेपछि बैठकको माहौल बिग्रिँदै गयो र हामी मेयर साहबहरूमध्ये लक्कै नहुने एकजना मेयर साहब जानुभयो। त्यसपछि अर्को मेयर साहबले चाहिँ आफ्नो कुरा राखेर तपाईँले गर्ने निर्णयमा मेरो समर्थन छ, मेरो आज यस्तो अर्जेन्ट बैठक छ भनेर उहाँ चाहिँ जब जान खोज्नुभयो त्यसपछि चाहिँ माननीय आशिका तामाङजीले चाहिँ त्यसमा विरोध जनाए। विरोध जनाउँदाखेरि अलि सभ्य शैलीमा नगइदिनुहोस् न, तपाईँहरूकै काम हो यो, तसर्थ तपाईँहरू बस्दिनुहोस् भनेर भनेको भए राम्रो हुन्थ्यो। उहाँले चाहिँ आफ्नो चाहिँ एकदमै नन्द मिल्के देखाउनु, अब हामीले उहाँलाई रोक्न लाख प्रयास गर्यौँ तर हामी सकेन। जुन उहाँको बोलीचाले त्यो हाम्रो निमित्त पनि च्याट्टै नै असह्य थियो। अन्य बैठकहरू पनि उहाँले बैठक छोडेर जानुभएको रहेछ र त्यही प्रक्रिया उहाँले त्यहाँ पनि दोहोऱ्याउनु भयो।
3: उहाँले यसो बैठकको अध्यक्षता गर्नुभएका संचार तथा सूचना मन्त्री विक्रम तुमल सिन्हा पनि बैठकमा तान्डव नृत्य हुँदा मुक दर्शक बनेको भन्दै असन्तुष्टि बोक्नु भएको छ। उहाँले बैठक शिष्ट र भद्र हुनुपर्नेमा जोड़ दिनुभएको छ। अमेरिकाले इरानी अर्थतन्त्रका 5 महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ। इरानको आमदानी र अन्तर्राष्ट्रिय आर्थिक गतिविधि कमजोर पार्न अमेरिकाले डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयान र ढुवानी क्षेत्रमा प्रतिबन्ध लगाएको हो। यी क्षेत्रमा इरानसँग आर्थिक कारोबार गर्ने देश र कम्पनीमाथि समेत कार्यवाही हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ। इरानसँग कारोबार गरेमा प्रतिबन्ध लगाउन वा अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट अलग गर्ने अमेरिकी भनाइन्छ। इरानले चीन, टर्की, यूएई लगायतका मुलुकसँग व्यापारिक साझेदारी गर्दै आएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान र उसका सहयोगी विरूद्ध अपरेशन इकोनोमिक आउटकास्ट शुरू गरिएको बताउनु भएको छ। इरानसँग अब विश्वबाट पूर्ण रूपमा अलग अलग हुँदै सीमित अर्थतन्त्रमा निर्भर रहने वा सामान्य अवस्थामा फर्किएर पुनः विश्व अर्थतन्त्रसँग जोडिने बाटो रोज्ने बाहेक अरू विकल्प नरहेको बेसेन्टको भनाइ छ। अमेरिकी कदमबाट कच्चा तेलसँगै विश्वभर मूल्य वृद्धिको जोखिम बढ़ेको अर्थविदहरूको भनाइ छ। यसैबीच इरानको संसदले हर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने प्रस्तावलाई स्वीकृति दिएको छ। अमेरिकाले इरानमाथि आर्थिक दबाव कड़ा बनाउँदै लगेको बेला इरानले समुद्री बाटोबाट समेत आमदानी बढ़ाउने तयारी गरेको हो। दैलेखको नारायण नगरपालिका 11 विष्णेचौर खोलामा अटो तर्ने तार्ने क्रममा एकजना बेपत्ता भएका छन्। हिजो राति 10 बजे दैलेख बजारबाट भगवती गाई माई गाउँपालिका 10 व्यस्त डाँडतर्फ जाँदै गरेको अटोलाई खोला तार्ने क्रममा अटो चालकलाई सहयोग गर्न पुगेका टंकमहर बेपत्ता हुनुभएको हो। खबर यति नै, नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसको संस्थापन पक्षले तय गरेको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार ती निवेदनको प्रारम्भिक सुनवाईका लागि पर्सि 11 गते पेशी तोकिएको छ। काँग्रेसले आउँदो असोज 16 19 गतेसम्म महाधिवेशन गर्ने तारिक कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्ष अदालत गएको हो। विशेष महाधिवेशन सम्बन्धी यसअघिको फैसला पुनरावलोकनका लागि अदालतले अनुमति दिइसकेकाले मुद्दाको अन्तिम फैसला नआएसम्म महाधिवेशन प्रक्रिया अघि बढ़ाउन नमिल्ने देउवा पक्षको जिकिर छ। पूरक निवेदनलाई पनि काँग्रेसको आधिकारिकता सम्बन्धी मूल मुद्दासँगै राखेर सुनवाई गर्ने सर्वोच्चको तयारी छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी व्यवसायको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको गुनासो गर्नुभएको छ। आज नाडा अटो सोमा बोल्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्र उकास्ने सपना बाँडे पनि सरकारले कुनै काम गर्न नसकेको आरोप समेत लगाउनु भएको छ।
4: हामी सबैले एउटा चुनौती भोगिरहेछौ, बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन, यसले उद्योग व्यवसायहरू पनि सञ्चालनमा कठिन भइरहेको छ, व्यवसायीहरू पनि कठिन अवस्थामा छ। र अर्को कुरा चाहिँ नि व्यवसायीको मनोबल चाहिँ नि इतिहासकै उसमा एकदमै सबभन्दा कमजोर अवस्थामा एकदम मनस्थिति चाहिँ नि बिग्रेको अवस्थामा छ। मैले चाहिँ झन्डै यो 36 वर्षको आफ्नो व्यवसायिक यात्रामा आफूले हेर्दाखेरि यस्तो किसिमको समय चाहिँ देखेको छुइनँ। सरकारले चाहिँ नि 5-7 वर्षमा चाहिँ नि $3,000 चाहिँ हाम्रो प्रति व्यक्ति आए चाहिँ नि $100 बिलियनको इकोनोमीको कुरा र त्यस्तै चाहिँ 12 लाखलाई रोजगारी दिने सरकारले कुरा गरिरहेको छ। तर बजेटबाट घोषणा त गर्यो तर रणनीति के लिए, प्लानिङ खै, पोलिसी खै, स्ट्राटेजी कहाँ छ?
3: सरकारले वर्षौंदेखि बन्द सरकारी उद्योग चलाउन खोजे पनि निजी क्षेत्रका उद्योगबारे ध्यान नदिएको भन्दै श्रेष्ठले भुइँको टिप्न खोज्दा पोल्टाको पोखिने अवस्था आउन सक्ने चेतावनी समेत दिनुभएको छ। मेयर फोरमले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका पदाधिकारी र सदस्यहरूमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ। पत्रकार सम्मेलनमा बोल्दै ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन
5: उहाँको बैठकमा आइसकेपछि बैठकको माहौल बिग्रदै गयो र हामी मेयर साहबहरू मध्ये लक्कै नहुने एकजना मेयर साहब जानुभयो। त्यसपछि अर्को मेयर साहबले चाहिँ आफ्नो कुरा राखेर रा। तपाईँले गर्ने निर्णयमा मेरो समर्थन छ, मेरो आज यस्तो अर्जेन्ट बैठक छ भनेर उहाँ चाहिँ जब जान खोज्नुभयो त्यसपछि चाहिँ माननीय आशिका तामाङजीले चाहिँ त्यसमा विरोध जनाए। विरोध जनाउँदाखेरि अलि सभ्य शैलीमा नगइदिनुहोस् न, तपाईँहरूकै काम हो यो, तसर्थ तपाईँहरू बस्दिनुहोस् भनेर भनेको भए राम्रो हुन्थ्यो। उहाँले चाहिँ आफ्नो चाहिँ एकदमै आनन्द मिल्के देखाउँ। अब हामीले उहाँलाई रोक्न लाख प्रयास गऱ्यौँ तर हामी सकेन। जुन उहाँको बोलीचाली त्यो हाम्रो निमित्त पनि च्याट्टै नै असह्य थियो। अन्य बैठकहरू पनि उहाँले बैठक छोडेर जानुभएको रहेछ र त्यही प्रक्रिया उहाँले त्यहाँ पनि दोहोऱ्याउनु भयो।
3: उहाँले सो बैठकको अध्यक्षता गर्नुभएका संचार तथा सूचना मन्त्री विक्रम तिमिल सेना पनि बैठकमा ताण्डव नृत्य हुँदा मूक दर्शक बनेको भन्दै असन्तुष्टि पोख्नु भएको छ। उहाँले बैठक शिष्ट र भद्र हुनुपर्नेमा जोड़ दिनुभएको छ। नेकपा एमाले काँग्रेस नेतृत्वको गण्डकी सरकारबाट हात झिकेको छ।
6: एमाले गण्डकी सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो। आज पोखरामा बसेको संसदीय दलको बोर्ड बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको दलका उपनेता लेलबहादुर थापा मगरले जानकारी दिनुभएको हो। एमाले मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको र नयाँ सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी लगायतका दलसँग सम्वाद सुरु गर्ने उहाँको भनाइ छ। एमाले र नेकपा बीच अरू प्रदेशमा सत्ता सहकार्य भएकाले गण्डकीमा पनि दुई दल मिलेर सरकार बनाउने पहल थालिने थापा मगरले जानकारी दिनुभएको छ। काँग्रेस नेतृत्वको गण्डकी सरकारमा एमालेबाट गोविन्द्र बहादुर नेपाली, भीम कार्की र लक्ष्मण पाण्डे मन्त्री बन्नुभएको थियो।
3: बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले पाठेघरको मुखको क्यान्सरको जाँच गराउन छुटेका इङ्ल्याण्डका लाखौं महिलालाई घरमै ह्युमन प्यापिलोमा भाइरस एसभीभी परीक्षण गर्न मिल्ने किट दिने भएको छ। सामान्यतया यौन संसर्गबाट सर्ने एसभीभी धेरैजसो अवस्थामा शरीरले आफै हटाउँछ, तर लामो समयसम्म शरीरमा रहिरहेमा यसले पाठीघरको मुखको क्यान्सर निम्त्याउन सक्छ। घरमै परीक्षण गर्न मिल्ने यो कार्यक्रमले सन् 2040सम्ममा पाठीघरको मुखको क्यान्सर अन्त्य गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने चिकित्सकहरूको भनाइ छ। 10 वर्षभन्दा अघि जेम सोफियानोस बर्मनलाई पाठीघरको मुखको क्यान्सर भएको थियो र यो कार्यक्रमले महिलामा हुने क्यान्सर समयमै पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો
3: नेपाली काङ्ग्रेसको संस्थापन पक्षले पार्टीभित्रको असन्तुष्टि अदालतबाट नभएर लोकतान्त्रिक प्रक्रिया र पार्टी विधानभित्रै खोजिनुपर्ने बताएको छ। पन्ध्रौं महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवाले रिट दायर गरेपछि काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले दलभित्र विश्वास गुमेपछि अदालतको बाटो खोज्ने प्रवृत्तिले पार्टीलाई न्याय नगर्ने बताउनु भएको हो। काङ्ग्रेसभित्रको असन्तुष्टिलाई मुख्यतः व्यक्तिगत भन्दै चालिसेले कार्यकर्ताको भरोसालाई नेताहरूले कमजोर बनाउन नपाउने बताउनु भएको छ। लाखौं कार्यकर्ताको मतबाट हुने फैसला अदालतको फैसलाभन्दा शक्तिशाली हुने भन्दै चालिसेले महाधिवेशन निष्पक्ष बनाउन सहमतिमै विश्वसनीय वातावरण निर्माण गर्न सकिने पनि बताउनु भएको छ। फेसबुकमा लेख्दै चालिसेले विधानले तोकेको समय सीमा मंगिरमा सकिने भएकाले अदालतको निर्णय फर्केर महाधिवेशन रोक्न नसकिने अडान पनि राख्नु भएको छ। काङ्ग्रेसको संस्थापन पक्षले तय गरेको पन्ध्रौं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार ती निवेदनको प्रारम्भिक सुनवाईका लागि पर्सि 11 गते पेशी तोकिएको छ। काङ्ग्रेसले आगामी असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्ष अदालत गएको हो। बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले पाठेघरको मुख क्यान्सरको जाँच गराउन छुटेका इङ्ल्याण्डका लाखौं महिलालाई घरमै ह्युमन प्यापिलोमा भाइरस एचपीभी परीक्षण गर्न मिल्ने किट दिने भएको छ। सामान्यतया यौन संसर्गबाट सर्ने एचपीभी धेरैजसो अवस्थामा शरीरले आफै हटाउँछ, तर लामो समयसम्म शरीरमा रहिरहेमा यसले पाठेघरको मुखको क्यान्सर निम्त्याउन सक्छ। घरमै परीक्षण गर्न मिल्ने यो कार्यक्रमले सन् 2040 सम्ममा पाठेघरको मुखको क्यान्सर अन्त्य गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने चिकित्सकहरूको भनाइ छ। 10 वर्षभन्दा अघि जेम सोफियानोस बर्मनलाई पाठेघरको मुखको क्यान्सर भएको थियो। यो कार्यक्रमले महिलामा हुने क्यान्सर समयमै पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ।
4: I might not have been able to have children, and also I might not have been able to have the treatment that I was able to have because I could have been facing a more advanced stage of cancer. I think it's really easy for us to just let life get in the way a lot of the time between work, home life, friends, family, all of those things. It can be really easy to put screening like this down the list.
3: काठमाडौँ उपत्यका मेयर फोरमले राजसभा सांसद आशिका तामाङले फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा फोरमका अधिकारी र सदस्यमाथि दुर्व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ। पत्रकार सम्मेलन गर्दै ललितपुर महानगरका मेयर श्री बाबु महर्जन
5: उहाँको बैठकमा आइसकेपछि बैठकको माहौल बिग्रिँदै गयो र हामी मेयर साहबहरू मध्ये लगै नहुने एकजना मेयर साहब जानुभयो। त्यसपछि अर्को मेयर साहबले चाहिँ आफ्नो कुरा राखेर तपाईँले गर्ने निर्णयमा मेरो समर्थन छ, मेरो आज यस्तो अर्जेन्ट बैठक छ भनेर उहाँ चाहिँ जब जान खोज्नुभयो। त्यसपछि चाहिँ माननीय आशिका तामाङजीले चाहिँ त्यसमा विरोध जनाए। विरोध जनाउँदाखेरि अलिक सभ्य शैलीमा नगइदिनुहोस् न, तपाईँहरूकै काम हो यो, तसर्थ तपाईँहरू बस्दिनुहोस् भनेर भनेको भए राम्रो हुन्थ्यो। उहाँले चाहिँ आफ्नो चाहिँ एकदमै आनन्द नृत्य देखाउनु।
3: बैठकको अध्यक्षता गरेका संचार मन्त्री विक्रम तिमिल सिन्हा पनि बैठकमा ताण्डव नृत्य हुँदा मुखदर्शक बनेको भन्दै उहाँले आक्रोश पक्नु भएको छ। उहाँले बैठक शिष्ट र भद्र हुनुपर्नेमा जोड दिनुभएको छ। राष्ट्रिय सभा सदस्य जगत तिमिल सिन्हाले वर्तमान सरकारले कूटनीतिक खलाँच गरिरहेको आरोप लगाउनु भएको छ। आज राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद तिमिल सिन्हा,
6: राजदूत भनेको राज्य सरकार र राष्ट्रिय हितको प्रतिनिधि हो। विभिन्न देशमा रहेका 31 नेपाली राजदूतवास मध्ये 21 राजदूत विहीन छन्। महत्वपूर्ण नियोगहरू लामो समयदेखि कार्यवाहको भरमा चलिरहेको छ। यो सामान्य प्रशासनिक ढिलाइ होइन, यो नेपालको कूटनीतिक क्षमताको गम्भीर खेलाँची हो।
3: काठमाडौँको नयाँ बानेश्वर चोकमा ड्युटीमा खटिएका प्रहरीमाथि आतपात भएको छ। ड्युटीमा खटिएका महिला र पुरुष प्रहरीमाथि जुम्लाका 27 वर्षीय राज खटायतले आक्रमण गरेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश राज सुवेदीले जानकारी दिनुभएको हो। घटनापछि युवकलाई पक्राउ गरिएको छ। सडक सचेतना जगाउँदै जथा बाटो काट्नेलाई आकाशी पुलबाट बाटो काट्न ट्राफिक प्रहरीले भनेको र त्यही बेला कठायतले उल्टे ट्राफिक प्रहरीमाथि आत्पात गरेको एसपी सुवेदीको भनाइ छ। कठायतलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखेर अनुसन्धान सुरु गरिएको छ। आजका लागि डाकिएको प्रतिनिधि सभा बैठक अन्तिम समयमा स्थगित भएको छ। सभामुख डिपी हरियालकी सासुआमाको निधनपछि बैठक स्थगित भएको हो। संघीय संसद सचिवालयले भने दिउँसो 1 बजेका लागि बोलाइएको बैठक विशेष कारण स्थगित भएको सूचना निकालेको छ। सभामुख हरियालको निजी सचिवालयले उहाँकी सासुआमाको निधनका कारण बैठक स्थगित भएको जनाएको छ। हवस् त, खबर यति नै। नमस्कार।
1: यो BFBS कुलखान रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुख गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायत विषयमा ध्यानाकर्षण गराउने भएको छ। आज बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि चाहिने जग्गा व्यवस्थापन लगायत विषयमा छलफल गर्ने निर्णय गरेको हो। बैठकले यही भदौ 5 गते सिंहदरबारमा भएको बैठकमा फोरमका सदस्यमाथि सांसद आशिका तामाङले देखाएको व्यवहारप्रति आपत्ति जनाएको छ। यो विषयमा पनि प्रधानमन्त्रीको ध्यान आकर्षण गराउने फोरमले जनाएको छ। बैठकमा बोल्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन,
4: उहाँको बैठकमा आइसकेपछि बैठकको माहौल बिग्रिँदै गयो र हामी मेयर साहबहरूमध्ये लक्कै नहुने एकजना मेयर साहब जानुभयो। त्यसपछि अर्को मेयर साहबले चाहिँ आफ्नो कुरा राखेर तपाईँले गर्ने निर्णयमा मेरो समर्थन छ, मेरो आज यस्तो अर्जेन्ट बैठक छ भनेर उहाँ चाहिँ जब जान खोज्नुभयो, त्यसपछि चाहिँ माननीय आशिका तामाङजीले चाहिँ त्यसमा विरोध जनाए। विरोध जनाउँदाखेरि अलि सभ्य शैलीमा नगइदिनुहोस् न, तपाईँहरूकै काम हो यो, तसर्थ तपाईँहरू बस्दिनुहोस् भनेर भनेको भए राम्रो हुन्थ्यो। उहाँले चाहिँ आफ्नो चाहिँ एकदमै आनन्द मृत्यु देखाउनु, अब हामीले उहाँलाई रोक्न लाख प्रयास गर्यौँ तर हामीले सकेन। जुन उहाँको बोलीचाली त्यो हाम्रो निमित्त पनि च्याट्टै नै असह्य थियो। अन्य बैठकहरू पनि उहाँले बैठक छोडेर जानुभएको रहेछ र त्यही प्रक्रिया उहाँले त्यहाँ पनि दोहोऱ्याउनु भयो।
3: नेप्से परिसूचक आज पनि घटेको छ। नेप्से 5.30 अंकले घटेर 2594.27 बिन्दुमा बन्द भएको हो। कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। हिजो 3.23 अर्ब रूपियाँको कारोबार भएकामा आज 4.10 अर्ब रूपियाँको कारोबार भएको छ। आज 357 धितोपत्रको 1,44,164 किता सेयर किनबेच भएको छ। आज 79 कम्पनीको सेयर मूल्य बढेको छ भने 186 घटेको छ। यस्तै 12 कम्पनी स्थिर छन्। काठमाडौँ उपत्यकाका सड़कमा खाल्डा खुल्डी पूर्ण सड़क एम्बुलेन्स खटाइएको छ।
5: सड़क डिभिजन कार्यालय काठमाडौँले सड़क पोर्ट होल मर्मत एम्बुलेन्स खटाएको हो। कार्यालयका अनुसार चक्रपथभित्रका सड़कको मर्मतपछि चक्रपथ बाहिरका सड़कमा काम भइरहेको छ। सवारी साधनको चाप कम हुने भएकाले रातको बेला मर्मतको काम भइरहेको कार्यालयले जनाएको छ। गैराती नारायण गोपाल चोक बुढा नीलकण्ठ सड़क क्षेत्रको गोलफुटार आत्यकौडा लगायत क्षेत्रमा मर्मत गरिएको छ। कार्यालयले सड़क एम्बुलेन्स सेवा वर्षैभरि 24 घण्टा सञ्चालन गर्ने योजना बनाएको छ। ती एम्बुलेन्समा खाल्डो काट्ने, हावा र पानीको प्रयोग गरी सफा गर्ने, इमल्सन तताउने र छर्कने लगायतका सड़क मर्मतका लागि उपकरण जडान गरिएको छ। सड़क मर्मत गर्नुपर्ने ठाउँको पहिचान र जानकारी संकलनका लागि कार्यालयले रोड मेन्टेनेन्स साइट रेस्क्यू नामको मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ। एपमा जानकारी आएपछि टोलीलाई परिचालन गरेर तत्काल मर्मतको व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
3: लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 3 मन्त्रीले शपथ लिएका छन्। प्रदेश प्रमुख कृष्णबहादुर घरतीको कार्यालय बुटवलमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन्। प्रमुख सत्ता साझेदार नेकपाका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुष्मा थारूले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। पोखरा बसपाक क्षेत्रमा बसोबास गरिरहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण टुङ्गो लागेको छ।
6: महानगरले बस पार्कमा बसोबास गरिरहेकालाई व्यवस्थापन गर्न निवेदन दिन सूचना जारी गरेको थियो। त्यसपछि दावी विरोध संशोधन निवेदन तथा छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण अनुसार 325 परिवार भूमिहीनको सूचीमा परेका छन् भने 242 परिवार अव्यवस्थित बसोबासी कायम भएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिनुभएको छ। वडाले सार्वजनिक गरेको सूचना अनुसार दावी विरोध तथा संशोधनका लागि प्राप्त निवेदनमा छानबिन र परीक्षण सम्पन्न भएपछि 144 परिवार भूमिहीन दलित र 181 परिवार भूमिहीन सुकुम्बासी गरी जम्मा 325 परिवार भूमिहीन कायम भएका हुन्। यस्तै छानबिनपछि 242 परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका हुन्। अन्तिम विवरण टुङ्गो लागेसँगै अब महानगरपालिकाको कार्यपालिकाबाट निर्णय गरेर जिल्ला समितिमा सिफारिश पठाइनेछ। त्यसपछि बसपा क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासी तथा अन्य नै बसोबासी परिवारको व्यवस्थापन र स्थानान्तरणको प्रक्रिया औपचारिक रूपमा अघि बढ़ाइने मेयर आचार्यले बताउनु भएको छ। बस पार्कभित्रको जग्गा सुकुम्बासी र अन्यले अतिक्रमण गरेपछि बस पार्क बन्न सकेको थिएन। महानगरले बस पार्कको जग्गा खाली गरेपछि दात्री निकायको सहयोगमा सुविधा सम्पन्न बस पार्क बनाउने योजना सार्वजनिक गरिसकेको छ।
2: BFBS, Gorkha Radio Home.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले माटो सुधार योजनालाई प्राथमिकतामा राखेर सरकारले काम गरिरहेको बताउनु भएको छ. आज संचारकर्मीहरूसँग कुरा गर्दै मन्त्री चौधरीले कृषिमा उत्पादन वृद्धि गर्न माटो सुधार योजनालाई अगाडि बढाइएको बताउनुभयो.
4: सयबुद्धि कार्यसूचीमा पनि हामीले माटो सुधार योजना बनाउने भनेका छौँ. माटो सुधार योजनाका निमित्त हामीले अहिले विशेष गरेर अर्ग्यानिक जैविक पदार्थहरूलाई माटो सुधारलाई कसरी काम गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले विभिन्न समयमा हामीले बैठक बसेर अधिक कार्य योजना बनाएर काम गरिरहेको छ. त्यसैले हजुरहरूले कसरी बुझ्नु पर्यो भने माटो सुधार योजनाको लागि सरकारले काम गर्दैछ नै छ भन्ने.
3: माटोको गुणस्तर सुधार गर्न जैविक तथा प्राङ्गारिक पदार्थको प्रयोगमा जोड दिँदै कार्ययोजना निर्माण भइरहेको उहाँको भनाइ छ.
4: जुन हाम्रो नार्क छ, हाम्रो इन्स्टिट्युटहरूले रिसर्च गर्दाखेरि हाम्रो माटोको पिएच लेभल साँच्चीकै घटिसकेको छ. माटोलाई चाहिँ बिगार्न समय लाग्दैन, तर त्यो सपार्नलाई 10 वर्ष लाग्न सक्छ. त्यसका निमित्त पनि हामीले कार्ययोजना बनाएर अब नेपाल सरकार चाहिँ जैविकतातिर, प्राङ्गारिकतातिर अथवा हामीले चाहिँ अर्ग्यानिकतिर जानुपर्छ भन्ने त्यो मोडेलमा चाहिँ हामी काम गर्दैछौँ.
3: मन्त्री चौधरीका अनुसार किसान सूचीकरणलाई प्राथमिकता दिएर काम अगाडि बढाइएको छ. कृषिमा निजी क्षेत्रको भूमिकालाई समेत सरकारले महत्व दिएको उहाँको भनाइ छ.
4: सबैभन्दा पहिले कुनै पनि सेक्टरलाई डेभलप गर्नको लागि प्राइभेट सेक्टर प्रोएक्टिभ हुनपर्छ क्या. त्यो प्राइभेट सेक्टर चाहिँ प्रोएक्टिभ बनाउनको निमित्त हामीले प्राइभेट सेक्टरलाई कसरी चाहिँ हामीले अवसर दिन सक्छौँ, कसरी चाहिँ प्राइभेट इन्भेस्टमेन्टलाई चाहिँ हामीले इन्क्रिज गर्न सक्छौँ, त्यो हाम्रो एकदम महत्त्वपूर्ण कुरा हो. सरकारको प्राथमिकता नै बेसी पर्छ.
3: राष्ट्रिय सभा सदस्य जगत तिमिल सिन्हाले वर्तमान सरकारले कूटनीतिक खेलाँची गरिरहेको आरोप लगाउनु भएको छ. राष्ट्रिय सभा बैठकमा बोल्दै तिमिल सिन्हा,
5: राजदूत भनेको राज्य सरकार र राष्ट्रिय हितको प्रतिनिधि हो. विभिन्न देशमा रहेका 31 नेपाली राजदूतवास मध्ये 21 राजदूत विहीन छन्। महत्वपूर्ण नियोगहरू लामो समयदेखि कार्यवाहकको भरमा चलिरहेको छ. यो सामान्य प्रशासनिक ढिलाइ होइन, यो नेपालको कूटनीतिक क्षमताको गम्भीर खेलाँची हो.
3: पछिल्ला 5 आर्थिक वर्षमा नेपालमा हरेक वर्ष औसत करिब 250 जना 10 वर्ष मुनिका बालिका बलात्कृत भएका छन्.
6: पछिल्लो 5 आर्थिक वर्षमा 10 वर्ष मुनिका 1200 भन्दा बढी बालिका बलात्कारको शिकार भएका छन्। आर्थिक वर्ष 2078-79 10 वर्ष मुनिका 268 बालिका बलात्कृत भएका थिए. आर्थिक वर्ष 2079-80 281, 252 जना, 81-82 217 जना, 82-83 221 जना 10 वर्ष मुनिका बालिका बलात्कृत भएको प्रहरी प्रधान कार्यालयको तथ्याङ्क छ. यो प्रहरीमा आएर मुद्दा दर्ता भएका घटनाको मात्र विवरण हो. सबैभन्दा बढी बलात्कार पीड़ितको उमेर 11-16 वर्ष उमेर समूहको छ. आर्थिक वर्ष 2078-79 यो उमेर समूहका 963 बालिका बलात्कृत भएको प्रहरीको तथ्याङ्क छ. आर्थिक वर्ष 79-80 यो उमेर समूहका 944, 80-81 1009, आर्थिक वर्ष 81-82 931 र 82-83 966 बालिका बलात्कृत भएको प्रहरीको रेकर्ड छ. बलात्कारबाट पीड़ित 10 वर्ष मुनिका बालिकाको संख्या वार्षिक सरदर 250 हुँदा 10 वर्ष मुनिका पीड़क बालकको संख्या भने 2081-82 जम्मा 2 जना 10 वर्ष मुनिका बालक वृद्ध बलात्कारको कसुरमा मुद्दा चलेको प्रहरीको रेकर्ड छ. यस्तै 80-81 16 जना, 79-80 2 जना, 78-79 3 जना 10 वर्ष मुनिका बालक वृद्ध बलात्कारको कसुरमा मुद्दा चलेको प्रहरीको तथ्याङ्क छ.
3: अमेरिकाले इरानी अर्थतन्त्रका 5 महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ.
6: इरानको आमदानी र अन्तर्राष्ट्रिय आर्थिक गतिविधि कमजोर पार्न अमेरिकाले डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन र ढुवानी क्षेत्रमा प्रतिबन्ध लगाएको हो. यी क्षेत्रमा इरानसँग आर्थिक कारोबार गर्ने देश र कम्पनीमाथि समेत कार्यवाही हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ. इरानसँग कारोबार गरेमा प्रतिबन्ध लगाउन वा अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट अलग गर्ने अमेरिकी भनाइन्छ. इरानले चीन, टर्की, यूएई लगायतका मुलुकसँग व्यापारिक साझेदारी गर्दै आएको छ. अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान र उसका सहयोगी विरूद्ध अपरेशन इकोनोमिक आउटकास्ट शुरू गरिएको बताउनु भएको छ. इरानसँग अब विश्वबाट पूर्ण रूपमा अलग अलग हुँदै सीमित अर्थतन्त्रमा निर्भर रहने वा सामान्य अवस्थामा फर्किएर पुनः विश्व अर्थतन्त्रसँग जोडिने बाटो रोज्ने बाहेक अरू विकल्प नरहेको बेसेन्टको भनाइ छ.
3: नेपालले एसिसी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हराएको छ। नेपालले अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमको आधारमा हराएको हो। मलेसियाले दिएको 233 रनको लक्ष्य पछ्याइरहेका बेला वर्षाका कारण नेपालले 28 ओभरमा 228 रनको लक्ष्य पाएको थियो। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पदीय मर्यादा विपरीतका काम गरी गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्वेक्षक विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवरपरासी बर्दघाट सुस्ता पश्चिममा सर्वेक्षक पदमा कार्यरत बिन्देश्वर शाह सुडी विरूद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। सुडी विरूद्ध 3,71,84,000 बढी रूपियाँ बिगो कायम गरी मुद्दा दायर भएको हो। आयोगका अनुसार शाहले 2046 साल माघ 16 81 जेठ 32 गते सम्मको जाँच अवधिमा विभिन्न स्रोतबाट 6,03,85,000 रूपियाँ वैधानिक आय आर्जन गरेको देखिएको छ। तर यो अवधिमा जग्गा खरिद, शेयर खरिद, सवारी साधन खरिद, ऋण सापटी भुक्तानी तथा अन्य लगानीमा 9,75,69,000 बढी रूपियाँ खर्च र लगानी गरेको पाइएको अख्तियारको दावी छ। वैधानिक आयभन्दा 3,71,84,000 बढी रूपियाँ खर्च तथा लगानी गरेको देखिएपछि शाहले यो रकम बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारको भनाई छ। सरकारले मोहम्मद जयन्तीका अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक विदा दिएको छ। भोलि मुस्लिम धर्मावलम्बीका लागि विदा दिइएको गृह मन्त्रालयले सूचना निकालेर जानकारी दिएको हो। काठमाडौँ उपत्यकाका सड़कमा खाल्डाखुल्डी पूर्ण सड़क एम्बुलेन्स खटाइएको छ।
4: सड़क डिभिजन कार्यालय काठमाडौँले सड़क पोर्ट होल मर्मत एम्बुलेन्स खटाएको हो। कार्यालयका अनुसार चक्रपथभित्रका सड़कको मर्मतपछि चक्रपथ बाहिरका सड़कमा काम भइरहेको छ। सवारी साधनको चाप कम हुने भएकाले रातको बेला मर्मतको काम भइरहेको कार्यालयले जनाएको छ। गैराति, नारायण गोपाल चोक, बुढा नीलकण्ठ सड़क क्षेत्रको गोलफुटार, आत्यकौडा लगायत क्षेत्रमा मर्मत गरिएको छ। कार्यालयले सड़क एम्बुलेन्स सेवा वर्षैभरि 24 घण्टा सञ्चालन गर्ने योजना बनाएको छ। एम्बुलेन्समा खाल्डो काट्ने, हावा र पानीको प्रयोग गरी सफा गर्ने, इमल्सन तताउने र छर्कने लगायतका सड़क मर्मतका लागि उपकरण जडान गरिएको छ। सड़क मर्मत गर्नुपर्ने ठाउँको पहिचान र जानकारी संकलनका लागि कार्यालयले रोड मेन्टेनेन्स साइट रेस्क्यू नामको मोबाइल एप पनि सञ्चालनमा ल्याएको छ। एपमा जानकारी आएपछि टोलीलाई परिचालन गरेर तत्काल मर्मतको व्यवस्था गरिएको कार्यालयले जनाएको छ।
3: बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा एनएचएसले पाठीघरको मुखको क्यान्सरको जाँच गराउन छुटेका इङ्ल्याण्डका लाखौं महिलालाई घरमै ह्युमन प्यापिलोमा भाइरस एचपीभी परीक्षण गर्न मिल्ने किट दिने भएको छ। सामान्यतया यौन सम्पर्कबाट सर्ने एचपीभी धेरैजसो अवस्थामा शरीरले आफै हटाउँछ, तर लामो समयसम्म शरीरमा रहिरहेमा यसले पाठीघरको मुखको क्यान्सर निम्त्याउन सक्छ। घरमै परीक्षण गर्न मिल्ने यो कार्यक्रमले सन् 2040 पाठीघरको मुखको क्यान्सर अन्त्य गर्ने सरकारको लक्ष्यमा सहयोग पुग्ने चिकित्सकहरूको भनाइ छ। 10 वर्षभन्दा अघि जेम सुफियानुस बर्मनलाई पाठीघरको मुखको क्यान्सर भएको थियो। यो कार्यक्रमले महिलामा हुने क्यान्सर समयमै पत्ता लगाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास छ।
5: I might not have been able to have children and also I might not have been able to have the treatment that I was able to have because I could have been facing a more advanced stage of cancer. I think it's really easy for us to just let life get in the way a lot of the time between work, home life, friends, family, all of those things. It can be really easy to put screening like this down the list.
3: अमेरिकाले इरानी अर्थतन्त्रका 5 महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ।
6: इरानको आमदानी र अन्तर्राष्ट्रिय आर्थिक गतिविधि कमजोर पार्न अमेरिकाले डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन र ढुवानी क्षेत्रमा प्रतिबन्ध लगाएको हो। यी क्षेत्रमा इरानसँग आर्थिक कारोबार गर्ने देश र कम्पनीमाथि समेत कार्यवाही हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ। इरानसँग कारोबार गरेमा प्रतिबन्ध लगाउन वा अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट अलग गर्ने अमेरिकी भनाइ छ। इरानले चीन, टर्की, यूएई लगायतका मुलुकसँग व्यापारिक साझेदारी गर्दै आएको छ। अमेरिकी अर्थमन्त्री स्कट वेसेन्टले इरान र उसका सहयोगी विरूद्ध अपरेशन इकोनोमिक आउटकास्ट शुरू गरिएको बताउनु भएको छ। इरानसँग अब विश्वबाट पूर्ण रूपमा अलग अलग हुँदै सीमित अर्थतन्त्रमा निर्भर रहने वा सामान्य अवस्थामा फर्किएर पुनः विश्व अर्थतन्त्रसँग जोडिने बाटो रोज्ने बाहेक अरू विकल्प नरहेको वेसेन्टको भनाइ छ। अमेरिकी कदमबाट कच्चा तेलसँगै विश्वभर मूल्य वृद्धिको जोखिम बढ़ेको अर्थविदहरूको भनाइ छ। यसैबीच इरानको संसदले होर्मुज जलमार्ग हुँदै आवाजावत गर्ने जहाजबाट शुल्क उठाउने प्रस्तावलाई स्वीकृति दिएको छ। अमेरिकाले इरानमाथि आर्थिक दबाव कड़ा बनाउँदै लगेको बेला इरानले समुद्री बाटोबाट समेत आमदानी बढ़ाउने तयारी गरेको हो।
3: नेपालले एसएससी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमको आधारमा 9 विकेटले हराएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीभित्रको असन्तुष्टि अदालतबाट नभएर लोकतान्त्रिक प्रक्रिया र पार्टी विधानभित्रै खोजिनुपर्ने बताएको छ।
4: 15 महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शरबहादुर देउवाले रिट तयार गरेपछि काँग्रेस प्रवक्ता देवराज चालिसेले दलभित्र विश्वास गुमेपछि अदालतको बाटो खोज्ने प्रवृत्तिले पार्टीलाई न्याय नगर्ने बताउनु भएको हो। काँग्रेसभित्रको असन्तुष्टिलाई मुख्यत व्यक्तिगत भन्दै चालिसेले कार्यकर्ताको भरोसालाई नेताहरूले कमजोर बनाउन नपाउने बताउनु भएको छ। लाखौं कार्यकर्ताको मतबाट हुने फैसला अदालतको फैसला भन्दा शक्तिशाली हुने भन्दै चालिसेले महाधिवेशन निष्पक्ष बनाउन सहमतिमै विश्वसनीय वातावरण निर्माण गर्न सकिने पनि बताउनु भएको छ। फेसबुकमा लेख्दै चालिसेले विधानले तोकेको समय सीमा मंगिरमा सकिने भएकाले अदालतको निर्णय फर्केर महाधिवेशन रोक्न नसकिने अडान पनि राख्नु भएको छ। काँग्रेसको संस्थापन पक्षले तय गरेको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति शरबहादुर देउवाले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार ती निवेदनको प्रारम्भिक सुनवाईका लागि पर्सि 11 गते पेशी तोकिएको छ। काँग्रेसले आगामी असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्ष अदालत गएको हो।
3: राष्ट्रिय सभाको बैठकमा साना बालिकामाथि हुने गरेका बलात्कारका घटनामा सांसदले प्रश्न उठाएका छन्। बैठकको शून्य समयमा बोल्दै काँग्रेस सांसद अनिता देवकोटा,
5: 3 वर्षको अवध बालिकादेखि बाबुबाटै छोरीहरू घरभित्रै असुरक्षित छन्। दिनदिनै भयानक बलात्कार, हिंसा र हत्याले सिङ्गो मानवताकै शिर झुकाएको छ। मुलुककै अस्मिता लुटिएको छ। नैतिक शिक्षाको खस्खदो स्तर र व्यावहारिक यौन शिक्षाको अभावले प्रकृति फैलाएको छ, विकृति फैलाएको छ। फितलो कानून र उदासीन प्रशासनका कारण अपराधीहरूको मनोबल बढेको छ। अब सरकारको खोक्रो सान्त्वनाले पुग्दैन। म सरकारसँग जोरदार माग गर्दछु।
3: एमाले सांसद रोशनी मेचेले चोकमा शालिक बनाएर न्याय नहुने भन्दै टिप्पणी गर्नुभएको छ।
6: देशमा बढ्दो बलात्कारका जघन्य अपराध र सुस्त न्याय प्रणालीले आज राज्यको उपस्थितिमाथि नै गम्भीर प्रश्न उठाएको छ। 12 मा 3 वर्ष बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विभत्स घटनाले सम्पूर्ण देश स्तब्ध छ। के चोक चोकमा शालिक बनाएर मात्र नागरिकले सुरक्षित महसुस गर्छन्? यस्ता जघन्य अपराध नदोहोरिने गरी फास्ट ट्र्याक अदालत र कानूनमा आवश्यक संशोधन मार्फत तत्काल न्याय सुनिश्चित गरियोस्।
3: नेपाल कम्युनिष्ट पार्टीकी सांसद सम्झना देवकोटाले विगतमा पदमा बसेर काम गरेकाहरूले नै तल्लो स्तरको टीका टिप्पणी गरेको भन्दै आपत्ति जनाउनु भएको छ।
7: आज महिलाहरू सबैतिर असुरक्षित छन्। यो बलात्कारको संख्या बढ्नुमा हाम्रो नैतिक शिक्षा र साइबर योलाई चाहिँ नियन्त्रण गर्न नसक्नु पनि हो भन्ने मलाई लाग्छ। यस्तो अवस्थामा यो बाल बालिका मात्रै बलात्कृत हुँदैनन्, सिङ्गो परिवारै विखण्डन हुन्छ। यस्तो गम्भीर विषयमा पूर्व उपसभामुखले दिनुभएको अभिव्यक्तिप्रति पनि म एकदमै स्तब्ध छु। यसले सिङ्गो मुलुकलाई कहाँ पुर्याउँछ र यो हामीले कानून मात्रै होइन यसलाई कडा सजायको व्यवस्था गरियोस्।
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको गुनासो गर्नुभएको छ। आज नाडा अटो शोमा बोल्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्र उकास्ने सपना बाँडे पनि सरकारले कुनै काम गर्न नसकेको आरोप समेत लगाउनु भएको छ।
8: हामी सबैले एउटा चुनौती भोगिरहेछौं। बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन, त्यसले उद्योग व्यवसायहरू पनि सञ्चालनमा कठिन भइरहेको छ, व्यवसायीहरू पनि कठिन अवस्थामा छ। र अर्को कुरा चाहिँ नि व्यवसायीको मनोबल चाहिँ नि इतिहासकै उसमा एकदमै सबभन्दा कमजोर अवस्थामा, एकदम मनस्थिति चाहिँ नि बिग्रेको अवस्थामा छ। मैले चाहिँ झन्डै यो 36 वर्षको आफ्नो व्यवसायिक यात्रामा आफूले हेर्दाखेरि यस्तो किसिमको समय चाहिँ देखेको छुइनँ। सरकारले चाहिँ नि 5 देखि 7 वर्षमा चाहिँ नि $3,000 चाहिँ हाम्रो प्रति व्यक्ति आए, चाहिँ नि $100 बिलियनको इकोनोमीको कुरा र त्यस्तै चाहिँ 12 लाखलाई रोजगारी दिने सरकारले कुरा गरिरहेको छ। तर बजेटबाट घोषणा त गर्यो, तर रणनीति के लिए, प्लानिङ खै, पोलिसी खै, स्ट्राटेजी कहाँ छ?
3: सरकारले वर्षौंदेखि बन्द सरकारी उद्योग चलाउन खोजे पनि निजी क्षेत्रका उद्योगबारे ध्यान नदिएको भन्दै श्रेष्ठले भुइँको टिप्न खोज्दा पोल्टाको पोखिने अवस्था आउन सक्ने चेतावनी समेत दिनुभएको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत पाउनु भएको छ। आज प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावमा बहुमत सांसदहरूले थापा मगरलाई समर्थन गरेका हुन्। बागमती प्रदेशमा 104 जना सदस्य छन्। तीमध्ये आजको मतदानमा 58 जना सहभागी भएका थिए। मुख्यमन्त्रीको प्रस्तावको पक्षमा 57 मत परेको छ। नेपाली कांग्रेसले भने प्रदेश सभा बहिष्कार गरेको थियो। नेकपा एमाले, नेकपा र राप्रपा मिलेर बागमतीमा सरकार बनाएका हुन्। काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख उपप्रमुख गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायतका विषयमा ध्यान आकर्षण गराउने भएको छ। आज बसेको फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि चाहिने जग्गा व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने निर्णय गरेको हो। यही भदौ 5 गते सिंहदरबारमा भएको बैठकमा फोरमका सदस्यमाथि सांसद आशिका तामाङले देखाएको व्यवहारप्रति आपत्ति जनाएको छ। यो विषयमा पनि प्रधानमन्त्रीको ध्यान आकर्षण गराउने फोरमले जनाएको छ। बैठकमा बोल्दै ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन,
2: उहाँको बैठकमा आइसकेपछि बैठकको माहौल बिग्रिँदै गयो र हामी मेयर साहबहरू मध्ये नक्कै नहुने एकजना मेयर साहब जानुभयो। त्यसपछि अर्को मेयर साहबले चाहिँ आफ्नो कुरा राखेर तपाईँले गर्ने निर्णयमा मेरो समर्थन छ, मेरो आज यस्तो अर्जेन्ट बैठक छ भनेर उहाँ चाहिँ जब जान खोज्नुभयो, त्यसपछि चाहिँ माननीय आशिका तामाङजीले चाहिँ त्यसमा विरोध जनाए। विरोध जनाउँदाखेरि अलिक सभ्य शैलीमा नगइदिनुहोस् न, तपाईँहरूकै काम हो यो, तसर्थ तपाईँहरू बस्दिनुहोस् भनेर भनेको भए राम्रो हुन्थ्यो। उहाँले चाहिँ आफ्नो चाहिँ एकदमै मान्दव नृत्य देखाउँ। अब हामीले उहाँलाई रोक्न लाख प्रयास गऱ्यौँ तर हामी सकेन। जुन उहाँको बोलीचाली त्यो हाम्रो निमित्त पनि च्याट्टै नै असह्य थियो। अन्य बैठकहरू भने उहाँले बैठक छोडेर जानुभएको रहेछ र त्यही प्रक्रिया उहाँले त्यहाँ पनि दोहोऱ्याउनु भयो।
3: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्वेक्षक विरूद्ध मुद्दा हालेको छ। आयोगले नापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा सर्वेक्षक बिन्देश्वर शाह सोडी विरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो। सोडी विरूद्ध 3,71,84,000 बढी रूपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको हो।
4: गोर्खाको शहीद लखन गाउँपालिका विपन्न बाल बालिकाको सहारा बन्दै वडा नम्बर 6 घैरुङ बाँसकोटको हिमालय माविमा 13 विपन्न बाल बालिकालाई आवास सहित पढ्न पाउने व्यवस्था, उनीहरूको कक्षा 10 शिक्षा र पालन पोषण सबै जिम्मेवारी गाउँपालिकाले बेहोर्ने। कोदो मकै लगायतका अन्नबाली बाँदर र बन्देलले सखा पार्न थालेपछि पाल्पाका किसान टिमुर खेतीतिर मोडिँदै रिब्दीकोट निस्दी रैनादेवी सहाराका गाउँलेलाई टिमुर खेतीका लागि वन कार्यालयको सहयोग। गाई जात्रा निकाल्ने परिवारका लागि अनिवार्य चाहिने तहासा बनाउन भक्तपुरमा बाँसको व्यापार फस्टाउँदै तहासा बनाउन चाहिने 4 घना बाँस 2500 रुपियाँसम्ममा बिक्री हुँदै तहासाको शिरमा गाईको चित्र राखेर गाई जात्रा निकाल्ने परम्परा।
3: बेलायती प्रधानमन्त्री एन्डी बर्नमले युक्रेनको रक्षाका लागि चाहिने बन्दोबस्त मिलाउने कामका लागि ट्रम्पलाई मनाउन अर्को महिना युरोपेली नेताहरू लिएर अमेरिका जाने योजना सुनाउनु भएको छ। किवलाई चाहिने सहयोगबाट बेलायत पछि नहट्ने बाचा गरे लगत्तै प्रधानमन्त्री बर्नमले अमेरिका जाने योजना सुनाउनु भएको हो। थप सुसारबाट
9: एन्डी बर्नम इज होपिङ टु गेट डोनाल्ड ट्रम्प्स इयर अन द साइडलाइन्स अफ द युएन जनरल असेम्ब्ली नेक्स्ट मन्थ। If the trip goes ahead, it'll be his first US visit since taking over as Prime Minister last month. It follows his first trip to Kyiv, where he promised ongoing support for Ukraine.
10: Who started the fire? That's the question, isn't it? Ukraine did not do that. Russia began this illegal invasion, and that is absolutely clear, and they could stop it at any given time. Britain will never be a fair-weather friend.
9: Ukraine, in turn, handed over what officials have called a goldmine of battlefield data to help bolster British security. Andrei Fedorov, an advisor to President Putin, has suggested British factories producing weapons for Ukraine could come under attack and said he can't rule out semi-military action. The Russian president's spokesman, Dmitry Peskov, says the UK is getting itself more and more involved in this war.
11: Britain is participating in this war on the side of the Kyiv regime. Britain is methodically and consistently adding fuel to the fire and plotting to prevent a peaceful settlement process. That is precisely what they're doing.
9: Andy Burnham urged Ukraine's allies to send more interceptor missiles to Kyiv as it struggles under continued Russian bombardment. And with President Zelensky repeatedly calling for more US-made Patriot interceptor missiles in recent months, the UN General Assembly could provide the perfect opportunity for Mr. Burnham to push his case.

0: मानिस त दुई दिनको पाहुना मात्र हो, जन्मिन्छ मर्छ, तर सच्चा प्रेमी कहिल्यै मर्दैन, अमर प्रेमका कारण।
1: यो PFBS गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा प्रदेशमा जारी सत्ताको हानथापले एमाले र नेकपाकै नेता असन्तुष्ट।
1: अन्तिम रात्रि भोज जस्तो पछि के हो अहिले नै लिइहालौँ भइहालौँ गरिहालौँ खाइहालौँ भने जस्तो मात्रै देखियो।
2: जनतामा निराशा जसरी पैदा भएको छ यसलाई थप मजल गरेको छ, अनुभूति हुने खालको गतिविधि भएको छ।
0: राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठ भन्छन्,
3: माथि दलहरू मिल्यो तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन तल दलमा झगडा भइहाल्छ, यो बाटो मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठुलो समस्या आउँछ।
0: अनि इरानसँगको व्यापारलाई लिएर चीन र अमेरिका बीच तनाव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मान्छे मार्न विश्व पूर्ण स्वचालित अस्त्रहरूको खतरनाक रूपमा नजिक पुगेको भन्दै संयुक्त राष्ट्रसङ्घ र रेड क्रसले एउटा संयुक्त चेतावनी जारी गरेका छन्। ड्रोन युद्ध परिष्कृत हुँदै गइरहेका बेला राष्ट्रसङ्घका महासचिव र आइसिआरसीकी प्रमुखले तत्काल अन्तर्राष्ट्रिय नियमनका लागि आह्वान गरेका हुन्। राष्ट्रसङ्घको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची भन्छन्, स्वचालित अस्त्र प्रणालीबारे निश्चित प्रावधान र प्रतिबन्धहरूको व्यवस्था गर्न हामीले 3 वर्ष अघि विश्वलाई आग्रह गरेका थियौँ। तत्काल सम्बोधन गर्नुपर्ने विषय भन्दै त्यो आग्रहलाई हामी आज फेरि दोहोऱ्याउँदैछौँ। राष्ट्रसङ्घको सूचना निकायकी निर्देशक एलेक्सेन्ड्रा भेलुची, कतिपयले किलर रोबोट्स अर्थात् हत्यारा रोबोटहरू भन्ने गरेका रोबोटको प्रयोगका सम्बन्धमा अहिलेसम्म कुनै सन्धि नरहेको अवस्था छ। द न्युयोर्क टाइम्सले यसै साता प्रकाशित गरेको समाचार अनुसार रुसी ड्रोन हमलामा गत महिना युक्रेनमा 3 जना मारिएकामा एआईद्वारा सञ्चालित उक्त ड्रोन सुरुमा मानवद्वारा सञ्चालन गरिएको भए पनि पछि त्यसले स्वतन्त्र रूपमा ठ्याक्कै निशानामाथि प्रहार गरेको थियो। इरानसँग व्यापार जारी राख्ने देशहरूले परिणाम भोग्ने चेतावनी दिएको अमेरिकाका एकपक्षीय प्रतिबन्धहरूको आफूले विरोध गर्ने चीनले जनाएको छ। आर्थिक युद्ध र अत्यधिक दबाव सिर्जना गर्ने नीतिले समस्या समाधान गर्नुको सट्टा थप द्वन्द्व बढाउने चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियाङले बताए। बेजिङले आफ्ना हितको रक्षा गर्ने उनले उल्लेख गरे। इजरायलका एक सांसदले सेनाको सुरक्षामै वेस्ट ब्याङ्क स्थित एउटा प्यालेस्टिनी स्मारकलाई हथौडाले भत्काउने प्रयास गरेका छन्। रिलिजियस जायनिजम पार्टीका सदस्य सी सुकोट र अरू थुप्रै व्यक्तिले स्मारक भत्काउने प्रयास गरिरहेका भिडियोमा देखिन्छ। उक्त स्मारक इजरायली द्वन्द्वका क्रममा मारिएका प्यालेस्टिनीहरूको नाममा बनाइएको छ। इजरायली सेनाले सुकोटलाई सो क्षेत्रको भ्रमणका लागि अनुमति दिइएको भन्दै उनले त्यस्तो काम गरेको जनाएको छ। सो कार्यको प्यालेस्टिनी र इजरायली राजनीतिक वृत्तबाट चर्को आलोचना भइरहेको छ। अमेरिकी सेनाको एउटा विमान मस्को स्थित भुनुकोभो विमानस्थलमा अवतरण गरेको भन्ने विवरणबारे प्रतिक्रिया दिन क्रेमलिनले अस्वीकार गरेको छ। म्यारिल्यान्ड स्थित एन्ड्रुज एयरबेसबाट उडेको अमेरिकी सेनाको विमान लाटभियाको राजधानी रिगामा 2 दिन अगाडि अवतरण गरेको फ्लाइट रेडार ट्रेकरले देखाएको छ। कैदीबन्दी सटासाट हुन लागेको अथवा युक्रेन युद्धबारे वार्ताका लागि ट्रम्पका दूतहरूलाई मस्को पुर्याइएको हुन सक्ने अनुमान गरिँदैछ। र भारत सरकारले प्याजको बढ्दो मूल्य नियन्त्रण गर्ने प्रयास स्वरूप भण्डारणमा रहेको प्याज बजारमा ल्याउने जनाएको छ। भारतमा चाडबाडका कारण सामान्यतया अगस्तमा प्याजको माग बढेसँगै मूल्य पनि उकालो लाग्ने गर्छ। तर यो वर्ष भारतीय उपभोक्ताले गत वर्षको तुलनामा झन्डै दोब्बर मूल्य तिर्नु परेको छ। चेन्नई र कोची सहितका प्रमुख सहरमा प्याज आपूर्ति गर्न विशेष रेल सञ्चालन गर्ने र राजधानी दिल्लीका विभिन्न क्षेत्रमा सहुलियत मूल्यमा प्याज बिक्री गर्न भ्यान मार्फत घुम्ती सेवा सञ्चालन गरिने पनि सरकारले जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईँलाई स्वागत छ। 2 वामपन्थी पार्टीले नेतृत्व गरेका 5 वटा प्रदेशमा सरकार गठनका सिलसिलामा देखिएका गतिविधिले ती दलभित्रै असन्तुष्टि उत्पन्न गरिदिएको देखिएको छ। नेपाली काङ्ग्रेससँगको सत्ता सहकार्य तोडिएपछि 5 वटा प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी नेकपा बीचको साझेदारीमा सरकार बनेका छन्। तर आफ्नै दलको सरकार बन्दा पनि उक्त पार्टीका नेताहरू सन्तुष्ट देखिएका छैनन्। प्रस्तुत छ एक रिपोर्ट। 5 वटा प्रदेशमा वामपन्थी नेतृत्वको सरकार छ, तर कतै मन्त्री परिषद गठन र विस्तारमा विवाद देखिएको छ। कतै बहुमत पुर्याउन सत्ता साझेदारीमा ल्याइएका अन्य दलसँगको सम्बन्ध गिजोलिएको छ। नेकपाका केन्द्रीय सदस्य रञ्जित तामाङ त्यसलाई सत्ताको हानथाप मान्छन्।
1: सत्ताको लुछाचुँडीले यो सरकार के को लागि बन्यो, यो गठबन्धन के को लागि बन्यो, दलहरूको बीचमा सरकारको भागभण्डा के को लागि भयो भन्दा यो चाहिँ उही अन्तिम रात्रि भोज जस्तो हो कि पछि के हो अहिले नै जे जति सकिन्छ जसरी सकिन्छ लिइहालौँ भइहालौँ गरिहालौँ खाइहालौँ भने जस्तो मात्रै देखियो। तर सार तत्त्वमा यो बैठक भयो, यो गठबन्धन चाहिँ एकले अर्कालाई बदला लिने, एकले अर्कालाई देखाइदिने र सत्ता र शक्तिको अभ्यास गर्ने फेरि पनि पुरानै शैलीमा जाने कुरा चाहिँ दुःखद छ।
0: प्रदेश तहमा सत्ता साझेदारी र मन्त्री चयनमा समेत केन्द्रको निर्णय निर्णायक हुने गरेको देखिएको छ। यसले प्रादेशिक अभ्यासलाई कमजोर बनाइरहेको कतिपय आलोचकहरू बताउँछन्। नेकपा एमालेका केन्द्रीय सदस्य समीक बराल त्यसमा सहमत छन्।
2: आधारभूत तहको जनताले चाहिँ सम्मान गर्ने सका निर्णयहरू मूल राजनीतिक दलको नेतृत्वले गर्नु पर्थ्यो, त्यो हुन सकेको भए आज संहिताप्रति यो किसिमको घृणाभावहरू उत्पन्न हुने परिस्थिति सिर्जना हुँदैन थियो। राजनीतिक दलका नेतृत्वले गरेका गलत निर्णयका कारणले गर्दाखेरि आज प्रदेश र समावेशताको सन्दर्भमा अहिलेको नयाँ पुस्तालाई जनतामा निराश
0: वर्तमान प्रादेशिक अभ्यास र संरचनामाथि प्रश्न उठाउनेहरूले दलहरूले प्रदेश तहमा गरिरहेको अस्थिर सत्ताको खेललाई उदाहरणको रूपमा प्रस्तुत गर्ने गर्छन्। नेकपाका युवा नेता तामाङ आफ्नै पार्टीका नेताहरूको क्रियाकलापले त्यसलाई बल दिएको ठान्छन्।
1: डेढ वर्षको समय अवधि भएको प्रदेश सरकारको सत्ता उलटफेर गर्न जुन चलखेल भयो त्यस पछाडि पनि एक महिनासम्म पनि सरकार गठन नहुने विभिन्न प्रकारका लुछाचुडीको कारणले गर्दाखेरि चाहिँ संघीयता वा राजनीतिक दलहरूको छवि राम्रो भएन, संघीयताप्रति नकारात्मक धारणा राख्नेहरूको धारणा बलशाली हुने र संघीयता आवश्यक छ भन्नेहरूको शैलीबाट चाहिँ संघीयता बलियो बनाउन नलागेको देख्दाखेरि चाहिँ राजनीतिक दलहरू नचाहेर पनि संघीयताको विरुद्धमा माहौल बनाउन लागेको जस्तो भान हुन्छ।
0: दुई वामपन्थी दलसँगको सत्ता साझेदारीको विषयले बागमती प्रदेशमा राप्रपा र लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपा आन्तरिक किचलोमा फस्न पुगेका छन्। कतिपयका भनाइमा विगतमा पुराना पार्टीहरूले केन्द्रमा गरेको जनअपेक्षा विपरीतका अराजनीतिक गतिविधि उनीहरूप्रति वितृष्णा पैदा गर्ने एउटा कारण बनेको थियो। केन्द्रमा झण्डै किनारामा पुगेका उनीहरूले प्रदेशमा त्यस्तै काम दोहोऱ्याइरहेको आलोचकहरू बताउँछन्। हाम्रा साथी प्रदीप बस्यालले राजनीतिक टिप्पणीकार श्याम श्रेष्ठलाई के तपाईँ पनि त्यसै ठान्नुहुन्छ भनी सोधेका थिए।
5: दलहरू यत्रो ठुलो दुर्घटना नेपालमा भयो तर पनि उनीहरू चेचिरहेको देखिँदैन। दलहरू संसदीय व्यवस्थामा सत्ता स्वार्थको लागि उत्प्रेरित हुनु त्यति धेरै अस्वाभाविक कुरा त होइन, तर एउटा रेड लाइन त हुनुपर्छ उनीहरूको, कहाँ जाने कहाँ नजाने, के गर्ने के नगर्ने, कोसँग मिल्ने कोसँग नमिल्ने, त्यो त हुनुपर्छ। आफूले जसलाई एकदमै ठुलो प्रतिक्रियावादी भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, आफूले जसलाई शत्रु भएर भन्यो त्योसँग पनि मिलिहाल्छ, जोसँग जे गर्न पनि मिल्ने यो जुन प्रवृत्ति देखा पर्छ त्यो प्रवृत्ति पुरानै हो, हिजो त्यही थियो। त्यही कारणले नेपाली जनताहरू आजित भएका हुन् दलहरू देखेर, अब अहिले त्यही प्रवृत्ति फेरि पनि बाहिर देखा परिरहेको छ।
6: जस्तो अब श्यामजी त्यो अब त्यही दल सत्ता बनाउन जे पनि गर्ने आम जनताका स्वार्थका कुरा भन्दा सत्ता खिचातानीमै बढी भयो भन्ने एउटा माग लिएर जुन युवाहरूले त्यत्रो आन्दोलन गरे त्यसको एक वर्ष पनि पुरा भइसकेका छैन, यसबिचमै कति छिटो बिर्सेका त उनीहरूले, किन त्यो पाठ उनीहरूमा त्यो आभास देखिएन, के कारण हुनसक्छ?
5: दलहरूले मानु अब पनि नेपाल उसरी नै चल्छ, मानु हिजो जस्तो गर्यो त्यसै गरी चलेदेखि केही फरक पर्दैन भने जस्तो उनीहरूमा छ। कहाँनिर हामी चुक्यौँ, कहाँनिर भुल भयो भनेर भन्ने सांस्कृतिक आत्मसमीक्षा, राजनैतिक आत्मसमीक्षा, दुटै आत्मसमीक्षाको अभाव दलहरूमा जो भएको छ त्यसै कारणले यो भएको।
6: अब चुनाव आउने एक वर्ष बाँकी रहँदै गरेको अवस्थामा यस्ता खिचातानी फेरि देखिँदाखेरि संहिता पक्षधर भनेर जुन संहिताको मुद्दै उठाउने उनीहरूको भूमिका त्यसरी देखिँदाखेरि चाहिँ त्यसको लाभ चाहिँ कसलाई पुग्छ त?
5: संहिता विरोधीहरूलाई पुग्छ। ल हेर दलहरू सचिए त यो दलको सालामालामा कुनै फर्क आयो त भन्नको लागि एकदमै गतिलो सामग्रीहरूले दिन्छ, त्यस कारणले यसले संहिता सिद्ध्याउन खोज्ने, संहिता चाहिँदैन यो एकदम ठिक छैन भनेर भन्नेहरूलाई नि मदत पुग्ने खालको गतिविधि हो यो।
6: यस्तो अवस्था देखिरहँदाखेरि चाहिँ त्यसलाई अलिकति व्यवस्थापन गर्नमा यो प्रदेश प्रमुख सभामुखहरूको भूमिका अलिकति अभिभावकीय देखिन्छ कि देखिँदैन? तिनीहरू पनि पुरानै सत्ताका प्रतिनिधि, पुरानै सत्ताका ले नियुक्त गरेका व्यक्तिहरू भएकाले त्यो कतै स्वार्थ सिद्धिमा नै उनीहरूको अल्झिरहेको भन्ने कतिपय आरोपलाई चाहिँ कसरी हेर्नुहुन्छ?
5: होइन, अब नेपालमा एउटा समस्या के भयो भने सेन्टरमा राजनैतिक दलहरूको नेतृत्वमा कुनै समस्या भयो भने प्रदेशमा पनि तुरुन्तै त्यो समस्याको कपी पेस्ट देखिने, माथि समस्या भए तापनि तल राम्रोसँग चल्ने हामी भारतमै देख्छौँ,
3: संहिता भएका थुप्रै देशहरूमा देख्छौँ, तर नेपालमा त्यस्तो देखिएन। माथि दलहरू मिल्यो, तल दलहरू मिलिहाल्छ, माथि दल मिलेन, तल दलमा झगडा भइहाल्छ, यो खालको एउटा प्रवृत्ति भयो। योबाट चाहिँ संहितालाई मुक्त गर्न सकिएन भनेदेखि संहितामै ठुलो समस्या आउँछ।
6: तपाईँले भने जस्तै अझै पनि प्रदेशका कुरा मिलाउन केन्द्रमै अध्यक्षहरूसँग धाउनु पर्ने, खास गरी अहिले जुन प्रदेशमा दुई मुख्य कम्युनिस्ट दलहरू नेकपा र नेकपा एमालेको जुन यस्तो यो द्वन्द्वमा देखिरहेको छन् उनीहरूले, त्यसले पहिलेदेखि नै खुम्चिँदै गइरहेको कम्युनिस्ट धरातललाई त्यसले चाहिँ कहाँ पुर्याउला?
3: कम्युनिस्टहरू त यो कारणले होइन, अब अरू थुप्रै कारणले नै खुम्चिँदै गएको स्थिति हो। उनीहरूले खासमा नाम कम्युनिस्ट, अब काम चाहिँ कम्युनिस्ट भयो उनीहरूको, त्यही कारणले नि उनीहरू खुम्चिँदै गएको स्थिति छ। उनीहरूले आफू आफ्नो कम्युनिजमको त्यो साइनबोर्ड बमोजिम के पनि

0: यसअघि जवाफ नदिएको भन्दै खास गरेर विपक्षी सांसदहरूले उनको स्वरको आलोचना गरेका थिए। भोलिको कार्यक्रमबारे जानकारी दिँदै संसद सचिवालयका प्रवक्ता एकराम गिरी,
1: जम्मा जम्मी 11 जना मान्य सदस्यहरूले आफ्नो प्रश्न दर्ता गराउनु भएको छ।
2: दलगत रूपमा सबैको त्यसमा के सहभागिता छ?
1: सबै दलको कमिटीमा एउटा प्रश्न हुने गरेर र थप प्रश्नको हकमा दलको प्रतिनिधित्वको अनुपातमा भनेर थियो। सबै दलको कमिटीमा एउटा प्रश्न समावेश छ।
2: कुनै दलले आफूले पाएको प्रश्न संख्या भन्दा कम सोध्ने पनि छन्?
1: प्रतिष्ठा नियमावलीमा बढीमा 15 प्रश्न भन्ने व्यवस्था छ। अरू 11 मात्रै दर्ता भए भन्दा नि 4 प्रश्न त कमै दर्ता भयो नि।
2: त्यो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कि सहभागिता कम भएको?
1: अरू दलहरूले चाहिँ आफूले जुन उहाँहरूको अनुपातमा पर्थ्यो संख्या, त्यो संख्यामा सोध्नु भएको छ।
2: राष्ट्रिय स्वतन्त्र पार्टीबाट कतिजनाले पाउनु भएको थियो, कतिजनाको प्रश्न छ?
1: उहाँहरूको 7 जनाको थियो, सबै दलकोबाट एउटा र थप हुना हुने 6 थियो।
2: प्रधानमन्त्रीको कार्यालय अथवा सचिवालयबाट भोलिको सहभागिताको बारेमा सुनिश्चित भइसकेका छ?
1: भोलिको सम्भावित कार्यसूची प्रकाशित गरिसकेका छौँ र सम्भावित कार्यसूचीको सन्दर्भमा हामीले सम्बन्धित निकायलाई जानकारी गराइसकेका छौँ।
0: उनी थिए संसद सचिवालयका प्रवक्ता एकराम गिरी, प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरको कार्यक्रमबारे जानकारी दिँदै। अन्त्यमा देश बाहिरको एउटा प्रसङ्ग। अमेरिकाले इरानका व्यापार साझेदारहरू विरुद्ध आर्थिक प्रतिबन्ध विस्तार गर्ने योजना घोषणा गरेपछि चीनले आफ्नो हितको रक्षा गर्ने बाचा गरेको छ। चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी एकपक्षीय गैर कानूनी प्रतिबन्धहरूको चीनले सशक्त विरोध गर्ने र आफ्ना अधिकारहरूको रक्षाका निम्ति आवश्यक सबै उपाय अवलम्बन गर्ने बताएका हुन्। बीबीसीका विवरणहरूमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
3: अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानसँग कारोबार गर्ने सबै देश तथा वित्तीय संस्थाहरूले परिणाम भोग्ने चेतावनी दिँदै सोमबार नयाँ कदमहरू घोषणा गरेपछि चीनको तर्फबाट प्रतिक्रिया आएको हो। चीन इरानी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो। यद्यपि इरानी बन्दरगाहहरूमाथि अमेरिकी प्रतिबन्धका कारण पछिल्लो समय व्यापार घटेको छ। अन्तर्राष्ट्रिय कानूनको दायराभित्र रही चीन र इरान बीच सहकार्य हुँदै आएको छ, त्यसमा हस्तक्षेप अथवा अवरोध हुनु हुँदैन, चिनिया विदेश मन्त्रालयका प्रवक्ता लिनले भनेका छन्। बेसेन्टले इरानसँग कारोबार गर्ने देश तथा वित्तीय संस्थाहरूलाई एक्ल्याइने बताएका छन्। चिनिया ब्याङ्कहरूबारे सोधिएको प्रश्नको जवाफमा बेसेन्टले उनकै शब्दमा अमेरिकी प्रतिबन्धहरूले छुन नसक्ने कोही पनि नभएको टिप्पणी गरे।
0: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुने नै छौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: यो BFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले वित्तीय कारोबार र धितोपत्र तथा बीमा ऐन विपरीतको कसुरमा चारजनालाई नियन्त्रणमा लिएको छ। यसअघि पक्राउ परेका व्यवसायी दीपक भट्टसँग उनीहरूको कारोबार देखिएको सीआईबी प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभएको छ। हिमालयन इन्भेस्टमेन्ट बैंकर लिमिटेडका सुभाष पौडेल, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स लिमिटेडकी सुनिता महर्जन, नेपाल माइक्रो इन्सुरेन्स लिमिटेडका सदस्य अनुप मालाकार र यही कम्पनीकी सदस्य सुनिता श्रेष्ठ पक्राउ परेका हुन्। पक्राउ परेका विरूद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद थपेर मुद्दा अगाडि बढ़ाइएको छ। वसन्त कालाथोकीको हत्याको विरोधमा दाङको घोराहीमा प्रदर्शन भएको छ। 22 वर्षीय वसन्तको भदौ 5 गते बिहान काठमाडौँ शंखमूलको भ्याली बोइज होस्टेलभित्रै कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। छोराको हत्या भएको खबर सुनेपछि सहन नसकी दाङको घोराहीमा आमा बिना कालाथोकीको मृत्यु भएको थियो। आज दिउँसो घोराहीमा आफन्त र स्थानीयले हतामा संलग्नलाई कड़ा कानूनी कार्यवाहीको माग गर्दै प्रदर्शन गरेका हुन्। हत्याको 5 दिन बितिसक्दा पनि वसन्तको शव शिक्षण अस्पताल काठमाडौँमा र आमा बिनाको शव घोराईको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ। छोरा र पत्नी गुमाएका रोमहर्ष कालाथोकी मलेसियाबाट आज राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने आफन्त ओमकान्त रेग्मीले जानकारी दिनुभएको छ। रोमहर्ष स्वदेश फर्किएपछि मात्रै छोरा र श्रीमतीको शवको पोस्टमार्टम हुने बताइएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्वेक्षक विरूद्ध मुद्दा हालेको छ। आयोगले नापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा सर्वेक्षक बिन्देश्वर शाह सोडी विरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो। सोडी विरूद्ध 3,71,84,000 बढ़ी रूपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको हो। बागमती प्रदेशमा सत्ता साझेदार 3 दल बीच 6 बुँदे सहमति भएको छ। मुख्यमन्त्री किरण थापा मगर सहित नेकपा एमाले नेकपा र राप्रपा बीच 6 बुँदे सहमति भएको हो। समृद्ध बागमती प्रदेश निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्ने, 8 मन्त्रालय नबढ़ाउने गरी मन्त्रालय भागवण्डा गर्ने र सभामुख नेकपाबाट निर्वाचित गर्ने 3 दल बीच सहमति भएको हो। यस्तै सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तय गर्ने पनि सहमति भएको छ। सहमतिको 4th बुँदामा सरकार सञ्चालनका लागि संयन्त्र बनाउने र शुरूमा नेकपाले नेतृत्व लिने उल्लेख छ। मन्त्री परिषदलाई महिला सहभागिता सहित समावेशी बनाउने र मन्त्री परिषद मर्यादा क्रममा मुख्यमन्त्रीपछि नेकपा र तेस्रोमा राप्रपा रहने लगायत सहमति भएको छ। ड्यूटीमा खटिएका प्रहरी कर्मचारीलाई कुटपिट गर्ने युवक विरूद्ध 5 दिन म्याद थप भएको छ। जुम्लाको तातोपानी घर भई काठमाडौँ बस्दै आएका 27 वर्षीय राज कठायत विरूद्ध 5 दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिनुभएको छ। कठायतले ड्यूटीमा खटिएका प्रहरीमाथि नयाँ बानेश्वरमा कुटपिट गरेका थिए। आकाशी पुलबाट बाटो काट्न भन्दा प्रहरीमाथि नै आक्रमण भएको प्रहरीको भनाई छ। बेलायती प्रधानमन्त्री एन्डी बर्नमले युक्रेनको रक्षाका लागि चाहिने बन्दोबस्त मिलाउने कामका लागि ट्रम्पलाई मनाउन अर्को महिना युरोपेली नेताहरू लिएर अमेरिका जाने योजना सुनाउनु भएको छ। किवलाई चाहिने सहयोगबाट बेलायत पछि नहट्ने बाचा गरे लगत्तै प्रधानमन्त्री बर्नमले अमेरिका जाने योजना सुनाउनु भएको हो।
4: Andy Burnham is hoping to get Donald Trump's ear on the sidelines of the UN General Assembly next month. If the trip goes ahead, it'll be his first US visit since taking over as Prime Minister last month. It follows his first trip to Kyiv, where he promised ongoing support for Ukraine.
5: Who started the fire? That's the question, isn't it? Ukraine did not do that. Russia began this illegal invasion, and that is absolutely clear, and they could stop it at any given time. Britain will never be a fair-weather friend.
4: Ukraine, in turn, handed over what officials have called a goldmine of battlefield data to help bolster British security. Andrei Fedorov, an advisor to President Putin, has suggested British factories producing weapons for Ukraine could come under attack and said he can't rule out semi-military action. The Russian president's spokesman, Dmitry Peskov, says the UK is getting itself more and more involved in this war.
6: Britain is participating in this war on the side of the Kyiv regime. Britain is methodically and consistently adding fuel to the fire and plotting to prevent a peaceful settlement process. That is precisely what they're doing.
4: Andy Burnham urged Ukraine's allies to send more interceptor missiles to Kyiv as it struggles under continued Russian bombardment. And with President Zelensky repeatedly calling for more US-made Patriot interceptor missiles in recent months, the UN General Assembly could provide the perfect opportunity for Mr. Burnham to push his case.
3: नेपालले एसिसी प्रिमियर कप अघि भएको एक दिवसीय अभ्यास खेलमा मलेसियालाई 9 विकेटले हराएको छ। नेपालले अभ्यास खेलमा मलेसियालाई डीएसएल नियमका आधारमा हराएको हो। अहिलेसम्मका खबर यति नै। नमस्कार।
2: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपाली काँग्रेसको संस्थापन पक्षले पार्टीभित्रको असन्तुष्टि अदालतबाट नभएर लोकतान्त्रिक प्रक्रिया र पार्टी विधानभित्रै खोजिनुपर्ने बताएको छ।
4: पन्ध्रौं महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शरबहादुर देउवाले रिट तयार गरेपछि काँग्रेस प्रवक्ता देवराज चालिसेले दलभित्र विश्वास गुमेपछि अदालतको बाटो खोज्ने प्रवृत्तिले पार्टीलाई न्याय नगर्ने बताउनु भएको हो। काँग्रेसभित्रको असन्तुष्टिलाई मुख्यत व्यक्तिगत भन्दै चालिसेले कार्यकर्ताको भरोसालाई नेताहरूले कमजोर बनाउन नपाउने बताउनु भएको छ। लाखौं कार्यकर्ताको मतबाट हुने फैसला अदालतको फैसलाभन्दा शक्तिशाली हुने भन्दै चालिसेले महाधिवेशन निष्पक्ष बनाउन सहमतिमै विश्वसनीय वातावरण निर्माण गर्न सकिने पनि बताउनु भएको छ। फेसबुकमा लेख्दै चालिसेले विधानले तोकेको समय सीमा मंगिरमा सकिने भएकाले अदालतको निर्णय फर्केर महाधिवेशन रोक्न नसकिने अडान पनि राख्नु भएको छ। काँग्रेसको संस्थापन पक्षले तय गरेको पन्ध्रौं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार ती निवेदनको प्रारम्भिक सुनवाईका लागि पर्सि 11 गते पेशी तोकिएको छ। काँग्रेसले आगामी असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्ष अदालत गएको हो।
3: राष्ट्रिय सभाको बैठकमा साना बालिकामाथि हुने गरेको बलात्कारका घटनामा सांसदले प्रश्न उठाएका छन्। बैठकको शून्य समयमा बोल्दै काँग्रेस सांसद अनिता देवकोटा,
5: 3 वर्षको अवध बालिकादेखि बाबुबाटै छोरीहरू घरभित्रै असुरक्षित छन्। दिनदिनै भयानक बलात्कार, हिंसा र हत्याले सिङ्गो मानवताकै शिर झुकाएको छ। मुलुककै अस्मिता लुटिएको छ। नैतिक शिक्षाको खस्खदो स्तर र व्यावहारिक यौन शिक्षाको अभावले प्रकृति फैलाएको छ, विकृति फैलाएको छ। फितलो कानुन र उदासीन प्रशासनका कारण अपराधीहरूको मनोबल बढेको छ। अब सरकारको खोक्रो सान्त्वनाले पुग्दैन। म सरकारसँग जोरदार माग गर्दछु।
3: एमाले सांसद रोशनी मेचेले चोकमा शालिक बनाएर न्याय नहुने भन्दै टिप्पणी गर्नु भएको छ।
6: देशमा बढ्दो बलात्कारका जघन्य अपराध र सुस्त न्याय प्रणालीले आज राज्यको उपस्थितिमाथि नै गम्भीर प्रश्न उठाएको छ। बारामा 3 वर्ष बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विभत्स घटनाले सम्पूर्ण देश स्तब्ध छ। के चोक चोकमा शालिक बनाएर मात्र नागरिकले सुरक्षित महसुस गर्छन्? यस्ता जघन्य अपराध नदोहोरिने गरी फास्ट ट्र्याक अदालत र कानूनमा आवश्यक संशोधन मार्फत तत्काल न्याय सुनिश्चित गरियोस्।
3: नेपाल कम्युनिष्ट पार्टीकी सांसद सम्झना देवकोटाले विगतमा पदमा बसेर काम गरेकाहरूले नै तल्लो स्तरको टीका टिप्पणी गरेको भन्दै आपत्ति जनाउनु भयो।
7: आज महिलाहरू सबैतिर असुरक्षित छन्। यो बलात्कारको संख्या बढ्नुमा हाम्रो नैतिक शिक्षा र साइबर योलाई चाहिँ नियन्त्रण गर्न नसक्नु पनि हो भन्ने मलाई लाग्छ। यस्तो अवस्थामा यो बाल बालिका मात्रै बलात्कृत हुँदैनन्, सिङ्गो परिवारै विखण्डन हुन्छ। यस्तो गम्भीर विषयमा पूर्व उपसभामुखले दिनुभएको अभिव्यक्तिप्रति पनि म एकदमै स्तब्ध छु। यसले सिङ्गो मुलुकलाई कहाँ पुर्याउँछ र यो हामीले कानुन मात्रै होइन, यसलाई कडा सजायको व्यवस्था गरियोस्।
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको गुनासो गर्नु भएको छ। नाडा अटो शोमा बोल्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्र उकास्ने सपना बाँडे पनि सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउनु भयो।
8: हामी सबैले एउटा चुनौती भोगिरहेछौँ, बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन, त्यसकारणले उद्योग व्यवसायहरू पनि सञ्चालनमा कठिन भइरहेको छ, व्यवसायीहरू पनि कठिन अवस्थामा छ। र अर्को कुरा चाहिँ नि व्यवसायीको मनोबल चाहिँ नि इतिहासकै उसमा एकदमै सबभन्दा कमजोर अवस्थामा एकदम मनस्थिति चाहिँ नि बिग्रेको अवस्थामा छ। मैले चाहिँ झन्डै यो 36 वर्षको आफ्नो व्यवसायिक यात्रामा आफूले हेर्दाखेरि यस्तो किसिमको समय चाहिँ देखेको छुइनँ। सरकारले चाहिँ नि 5-7 वर्षमा चाहिँ नि $3,000 चाहिँ नि हाम्रो प्रति व्यक्ति आए, चाहिँ नि $100 बिलियनको इकोनोमीको कुरा र त्यस्तै चाहिँ 12 लाखलाई रोजगारी दिने सरकारले कुरा गरिरहेको छ। तर बजेटबाट घोषणा त गर्यो, तर रणनीति के लिए, प्लानिङ खै, पोलिसी खै, स्ट्राटेजी कहाँ छ?
3: सरकारले वर्षौंदेखि बन्द सरकारी उद्योग चलाउन खोजे पनि निजी क्षेत्रको उद्योगबारे ध्यान नदिएको भन्दै श्रेष्ठले भुइँको टिप्न खोज्दा पोल्टाको पोखिने अवस्था आउन सक्ने चेतावनी दिनुभयो। मुलुकमा यो वर्ष मनसून प्रवेश गरेपछि 60 दिनको अवधिमा सरदर भन्दा कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत हावापानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीले असार 5 देखि भदौ 1 गतेसम्म मुलुकभर वर्षा 746.8 मिलिमिटर मापन गरिएको जानकारी दिनुभएको हो। यो अवधिमा सामान्यतया 830.6 मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको 89.9% मात्रै वर्षा भएको उहाँको भनाइ छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS कुलकर्म रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: बागमती प्रदेशमा सत्ता साझेदार तीन दलबीच छ बुधे सहमति भएको छ. मुख्यमन्त्री किरण थापा मगर सहित नेकपा एमाले नेकपा र राप्रपाबीच छ बुधे सहमति भएको हो. समृद्ध बागमती प्रदेश निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्ने, आठ मन्त्रालय नबढ़ाउने गरी मन्त्रालय भागवण्डा गर्ने र सभामुख नेकपाबाट निर्वाचित गर्ने तीन दलबीच सहमति भएको हो. यस्तै सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गर्ने पनि सहमति भएको छ. सहमतिको चौथो बुँदामा सरकार सञ्चालनका लागि संयन्त्र बनाउने र शुरूमा नेकपाले नेतृत्व लिने उल्लेख छ. मन्त्री परिषदलाई महिला सहभागिता सहित समावेशी बनाउने र मन्त्री परिषद मर्यादा क्रममा मुख्यमन्त्रीपछि नेकपा र तेस्रोमा राप्रपा रहने पनि सहमति भएको छ. राप्रपाभित्र विवादका बीच बागमतीमा नयाँ सरकार बनेको हो. राप्रपाले संसदीय दल नेता थापासहित चार सांसदलाई कार्यवाही समेत गरेको थियो. अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्वेक्षक विरूद्ध मुद्दा हालेको छ. आयोगले नापी कार्यालय नवलपरासीमा सर्वेक्षक पदमा कार्यरत बिन्देश्वर शाह सुडी विरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो. सुडी विरूद्ध 3,71,84,00,000 बढ़ी रूपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको हो. आयोगका अनुसार शाहले 2046 माघ 16 गतेदेखि 2081 जेठ 32 गतेसम्मको अवधिमा विभिन्न स्रोतबाट 6,03,85,00,000 रूपियाँ धनिक आय आर्जन गरेको देखिएको छ. तर यो अवधिमा जग्गा खरिद, शेयर खरिद, सवारी साधन खरिद तथा अन्य लगानीमा 9,75,69,000 बढी खर्च तथा लगानी गरेको अख्तियारको दावी छ. वैधानिक आयभन्दा 3,71,84,00,000 बढी खर्च तथा लगानी गरेको देखिएको र शाहले यो रकम बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारले जनाएको छ. काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वारेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायतका विषयमा ध्यान आकर्षण गराउने भएको छ. फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि चाहिने जग्गा व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने निर्णय गरेको हो. बैठकले यही भदौ 5 गते सिंहदरबारमा भएको बैठकमा फोरमका सदस्यमाथि सांसद आशिका तामाङले देखाएको व्यवहारप्रति आपत्ति जनाएको छ. यो विषयमा पनि प्रधानमन्त्रीको ध्यान आकर्षण गराउने फोरमले जनाएको छ. बैठकमा बोल्दै ललितपुर महानगर प्रमुख चिरी बाबु महर्जन,
4: उहाँको बैठकमा आइसकेपछि बैठकको माहौल बिग्रिँदै गयो र हामी मेयर साहबहरू मध्ये नक्कै नहुने एकजना मेयर साहब जानुभयो. त्यसपछि अर्को मेयर साहबले चाहिँ आफ्नो कुरा राखेर तपाईँले गर्ने निर्णयमा मेरो समर्थन छ, मेरो आज यस्तो अर्जेन्ट बैठक छ भनेर उहाँ चाहिँ जब जान खोज्नुभयो, त्यसपछि चाहिँ माननीय आशिका तामाङजीले चाहिँ त्यसमा विरोध जनाए. विरोध जनाउँदाखेरि अलि सभ्य शैलीमा नगइदिनुहोस् न, तपाईँकै काम हो यो, तसर्थ तपाईँले बस्दिनुहोस् भनेर भनेको भए राम्रो हुन्थ्यो. उहाँले
3: अब खबर फटाफट.
5: पालिका विपन्न बाल बालिकाको सहारा बन्दै वडा नम्बर 6 घैरुङ बाँसकोटको हिमालय माविमा 13 जना विपन्न बाल बालिकालाई आवास सहित पढ्न पाउने व्यवस्था, उनीहरूको कक्षा 10 सम्मको शिक्षा र पालन पोषण सबै जिम्मेवारी गाउँपालिकाले बेहोर्ने. कोदो मकै लगायतका अन्नबाली बाँदर र बँदेलले सखा पार्न थालेपछि पाल्पाका किसान टिमुर खेतीतिर मोडिँदै रेब्दीकोट, नेस्दी, रैनादेवी सहाराका गाउँलेलाई टिमुर खेतीका लागि वन कार्यालयको सहयोग. गाई जात्रा निकाल्ने परिवारका लागि अनिवार्य चाहिने तहासा बनाउन भक्तपुरमा बाँसको व्यापार फस्टाउँदै तहासा बनाउन चाहिने 4 घना बाँस 2,500 रुपियाँसम्ममा बिक्री हुँदै तहासाको शिरमा गाईको चित्र राखेर गाई जात्रा निकाल्ने परम्परा. आर्थिक मन्दी लगायतका कारण मधेसमा गएको वर्ष दिनमा 1,900 उद्योग व्यापार बन्द, यही अवधिमा 5,000 नयाँ उद्योग दर्ता र 7,500 उद्योगको नवीकरण भएको मध्य प्रदेश उद्योग मन्त्रालयको तथ्याङ्क. गण्डकी सरकारको आयोजना मार्फत म्याग्दीमा 1 वर्षभित्र 500 घरमा खानेपानी र 91 हेक्टर जग्गामा सिंचाई सुविधा विस्तार, खानेपानीका लागि 320 घनमिटर क्षमताका 20 संकलन ट्याङ्की र 178 संरचना बने. सुनसरी रामधुनीका पूर्व गोर्खा सैनिक कृपाश्वर घले गुरुङको लोभ लाग्दो ड्रागन खेती, भारतीय सेनाबाट पेन्सन आएपछि 2 बिघामा ड्रागन लगाउँदा वार्षिक 60 लाखसम्म आमदानी. र चितवन भरतपुर 10 को गेस्ट हाउस चौरमा शहीद मैदान बनाइने, शहीद मैदान बनाउन साबिक जिल्ला विकास समितिको 1 बिघा 16 कट्ठा जग्गा दिइने, मैदान निर्माणका लागि हाल 1.5 करोडको बजेट।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: મિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत पाउनु भएको छ.
4: आज प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावमा बहुमत सांसदहरूले थापा मगरलाई समर्थन गरेका हुन्. बागमती प्रदेशका 104 सदस्य मध्ये आज मतदानमा 58 सहभागी थिए. मुख्यमन्त्रीको प्रस्तावको पक्षमा 57 मत परेको छ. नेपाली काँग्रेसले भने प्रदेश सभा बहिष्कार गरेको थियो. नेकपा एमाले, नेकपा र राप्रपा मिलेर बागमतीमा सरकार बनाएका हुन्. थापालाई नेपाली कम्युनिष्ट पार्टीका 26 र नेकपा एमालेका 25 तथा राप्रपाका 7 सांसदले विश्वासको मत दिएका हुन्. उपसभामुख अप्सरा चापागाईका अनुसार विश्वासको मतको विपक्षमा 0 मत परेको छ. काँग्रेसका प्रमुख सचेतक महर्जनले विज्ञप्ति जारी गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित रहन आफ्ना 36 सांसदलाई व्हिप जारी गर्नुभएको थियो. यसै गरी विपक्षी दल नेपाल मजदुर किसान पार्टीका 3 र हाम्रो नेपाली पार्टीका 2 सांसद पनि बैठकमा अनुपस्थित भएको प्रदेशसभा सचिवालयको हाजिरी पुस्तिकामा उल्लेख छ. राप्रपाभित्र विवादका बीच बागमतीमा नयाँ सरकार बनेको थियो. राप्रपाले संसदीय दल नेता थापा सहित 4 सांसदलाई कार्यवाही समेत गरेको थियो.
3: नेकपा एमाले काँग्रेस नेतृत्वको गण्डकी सरकारबाट हात झिकेको छ.
5: एमाले गण्डकी सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो. आज पोखरामा बसेको संसदीय दलको बोर्ड बैठकले सरकारबाट फिर्ता आउने निर्णय गरेको दलका उपनेता लेलबहादुर थापा मगरले जानकारी दिनुभएको हो. एमाले मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको र नयाँ सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी लगायतका दलसँग सम्वाद सुरु गर्ने उहाँको भनाइ छ. एमाले र नेकपाबीच अरू प्रदेशमा सत्ता सहकारी भएकाले गण्डकीमा पनि 2 दल मिलेर सरकार बनाउने पहल थालिने थापा मगरले जानकारी दिनुभएको छ. काँग्रेस नेतृत्वको गण्डकी सरकारमा एमालेबाट गोविन्द्र बहादुर नेपाली, भीम कार्की र लक्ष्मण पाण्डे मन्त्री बन्नुभएको थियो.
3: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले माटो सुधार योजनालाई प्राथमिकता राखेर सरकारले काम गरिरहेको बताउनु भएको छ. संसारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले कृषिमा उत्पादन वृद्धि गर्न माटो सुधार योजनालाई अघि बढाएको बताउनु भयो.
6: सही बुद्धि कार्यसूचीमा पनि हामीले माटो सुधार योजना बनाउने भनेका छौँ. यो माटो सुधार योजनाका निमित्त हामीले अहिले विशेष गरेर अर्ग्यानिक जैविक पदार्थहरूलाई माटो सुधारलाई कसरी काम गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले विभिन्न समयमा हामीले बैठक बसेर अध्यक्ष कार्ययोजना बनाएर काम गरिरहेको छ. त्यसैले हजुरहरूले कसरी बुझ्नु पर्यो भने माटो सुधार योजनाको लागि सरकारले काम गर्दैछ नै छ भन्ने.
3: माटोको गुणस्तर सुधार्न जैविक तथा प्राङ्गारिक पदार्थको प्रयोगमा जोड दिँदै कार्ययोजना निर्माण भइरहेको उहाँको भनाइ छ.
6: जुन हाम्रो नार्क छ, हाम्रो इन्स्टिट्युटहरूले रिसर्च गर्दाखेरि हाम्रो माटोको पिएच अब साँच्चै घटिसकेको छ. माटोलाई चाहिँ बिगार्न समय लाग्दैन, तर त्यो सपार्नलाई 10 लाग्न सक्छ. त्यसका निमित्त पनि हामीले कार्ययोजना बनाएर अब हामीले अब नेपाल सरकार चाहिँ जैविकतातिर, प्राङ्गारिकतातिर अथवा हामीले चाहिँ अर्ग्यानिकतिर जानुपर्छ भन्ने त्यो मोडेलमा चाहिँ हामी काम गर्दैछौँ.
3: मन्त्री चौधरीका अनुसार किसान सूचीकरणलाई प्राथमिकता दिएर काम अघि बढाइएको छ. कृषिमा निजी क्षेत्रको भूमिकालाई समेत सरकारले महत्व दिएको उहाँको भनाइ छ.
6: सबैभन्दा पहिले कुनै पनि सेक्टरलाई डेभलप गर्नको लागि प्राइभेट सेक्टर प्रोएक्टिभ हुनुपर्छ क्या. त्यो प्राइभेट सेक्टर चाहिँ प्रोएक्टिभ बनाउनको निमित्त हामीले प्राइभेट सेक्टरलाई कसरी चाहिँ हामीले अवसर दिन सक्छौँ, कसरी चाहिँ प्राइभेट इन्भेस्टमेन्टलाई चाहिँ हामीले इन्क्रिज गर्न सक्छौँ, त्यो हाम्रो एकदम महत्त्वपूर्ण कुरा हो. सरकारको प्राथमिकता भने
3: ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई कुटपिट गर्ने युवक विरूद्ध 5 म्याद थप भएको छ. जुम्लाको तातोपानी घर भई काठमाडौँ बस्दै आएका 27 राज कठायत विरूद्ध 5 म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिनुभयो. कठायतले ड्युटीमा खटिएका प्रहरीमाथि नयाँ बानेश्वरमा कुटपिट गरेका थिए. आकाशी पुलबाट बाटो काट्नभन्दा प्रहरीमाथि नै आक्रमण भएको प्रहरीको भनाइ छ. अमेरिकाले इरानी अर्थतन्त्रका 5 महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ.
7: इरानको आमदानी र अन्तर्राष्ट्रिय आर्थिक गतिविधि कमजोर पार्न अमेरिकाले डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन र ढुवानी क्षेत्रमा प्रतिबन्ध लगाएको हो. यी क्षेत्रमा इरानसँग आर्थिक कारोबार गर्ने देश र कम्पनीमाथि समेत कार्यवाही हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ. इरानसँग कारोबार गरेमा प्रतिबन्ध लगाउन वा अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट अलग गर्ने अमेरिकी भनाइ छ. इरानले चीन, टर्की, यूएई लगायतका मुलुकसँग व्यापारिक साझेदारी गर्दै आएको छ. अमेरिकी अर्थमन्त्री स्कट वेसेन्टले इरान र उसका सहयोगी विरूद्ध अपरेशन इकोनोमिक आउटकास्ट शुरू गरिएको बताउनु भएको छ. छ। इरानसँग अब विश्वबाट पूर्ण रूपमा अलग अलग हुँदै सीमित अर्थतन्त्रमा निर्भर रहने वा सामान्य अवस्थामा फर्केर पुनः विश्व अर्थतन्त्रसँग जोडिने बाटो रोज्ने बाहेक अरू विकल्प नरहेको बेसेन्टको भनाइ छ। अमेरिकी कदमबाट कच्चा तेलसँगै विश्वभर मूल्य वृद्धिको जोखिम बढेको अर्थविदहरूको भनाइ छ। यसैबीच इरानको संसदले होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने प्रस्तावलाई स्वीकृति दिएको छ। अमेरिकाले इरानमाथि आर्थिक दबाव कड़ा बनाउँदै लगेको बेला इरानले समुद्री बाटोबाट समेत आमदानी बढ़ाउने तयारी गरेको हो।
1: BFBS Gorkha Radio.

0: સન્ય સમુદાયમાં
1: વિલાયત ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો
3: नेपाली काङ्ग्रेसको संस्थापन पक्षले पार्टीभित्रको असन्तुष्टि अदालतबाट नभएर लोकतान्त्रिक प्रक्रिया र पार्टी विधानभित्रै खोजिनुपर्ने बताएको छ।
4: 15 महाधिवेशन रोक्न माग गर्दै पूर्व सभापति शरबहादुर देउवाले रिट तयार गरेपछि काँग्रेस प्रवक्ता देवराज चालिसेले दलभित्र विश्वास गुमेपछि अदालतको बाटो खोज्ने प्रवृत्तिले पार्टीलाई न्याय नगर्ने बताउनु भएको हो। काँग्रेसभित्रको असन्तुष्टिलाई मुख्यत व्यक्तिगत भन्दै चालिसेले कार्यकर्ताको भरोसालाई नेताहरूले कमजोर बनाउन नपाउने बताउनु भएको छ। लाखौं कार्यकर्ताको मतबाट हुने फैसला अदालतको फैसलाभन्दा शक्तिशाली हुने भन्दै चालिसेले महाधिवेशन निष्पक्ष बनाउन सहमतिमै विश्वसनीय वातावरण निर्माण गर्न सकिने पनि बताउनु भएको छ। फेसबुकमा लेख्दै चालिसेले विधानले तोकेको समय सीमा मङ्सिरमा सकिने भएकाले अदालतको निर्णय फर्केर महाधिवेशन रोक्न नसकिने अडान पनि राख्नु भएको छ। काँग्रेसको संस्थापन पक्षले तय गरेको 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै पूर्व सभापति शरबहादुर देउवाले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराउनु भएको छ। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार ती निवेदनको प्रारम्भिक सुनवाईका लागि पर्सि 11 गते पेशी तोकिएको छ। काँग्रेसले आगामी असोज 16-19 गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेपछि देउवा पक्ष अदालत गएको हो।
3: राष्ट्रिय सभाको बैठकमा साना बालिकामाथि हुने गरेको बलात्कारका घटनामा सांसदले प्रश्न उठाएका छन्। बैठकको शून्य समयमा बोल्दै काँग्रेस सांसद अनिता देवकोटा,
5: 3 वर्षको अवध बालिकादेखि बाबुबाटै छोरीहरू घरभित्रै असुरक्षित छन्। दिनदिनै भयानक बलात्कार, हिंसा र हत्याले सिङ्गो मानवताकै शिर झुकाएको छ। मुलुककै अस्मिता लुटिएको छ। नैतिक शिक्षाको खस्खदो स्तर र व्यावहारिक यौन शिक्षाको अभावले प्रकृति फैलाएको छ, विकृति फैलाएको छ। फितलो कानुन र उदासीन प्रशासनका कारण अपराधीहरूको मनोबल बढेको छ। अब सरकारको खोक्रो सान्त्वनाले पुग्दैन। म सरकारसँग जोरदार माग गर्दछु।
3: एमाले सांसद रोशनी मेचेले चोकमा शालिक बनाएर न्याय नहुने भन्दै टिप्पणी गर्नु भएको छ।
6: देशमा बढ्दो बलात्कारका जघन्य अपराध र सुस्त न्याय प्रणालीले आज राज्यको उपस्थितिमाथि नै गम्भीर प्रश्न उठाएको छ। 12 मा 3 वर्ष बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विभत्स घटनाले सम्पूर्ण देश स्तब्ध छ। के चोक चोकमा शालिक बनाएर मात्र नागरिकले सुरक्षित महसुस गर्छन्? यस्ता जघन्य अपराध नदोहोरिने गरी फास्ट ट्र्याक अदालत र कानूनमा आवश्यक संशोधन मार्फत तत्काल न्याय सुनिश्चित गरियोस्।
3: नेपाल कम्युनिष्ट पार्टीकी सांसद सम्झना देवकोटाले विगतमा पदमा बसेर काम गरेकाहरूले नै तल्लो स्तरको टीका टिप्पणी गरेको भन्दै आपत्ति जनाउनु भयो।
7: आज महिलाहरू सबैतिर असुरक्षित छन्। यो बलात्कारको संख्या बढ्नुमा हाम्रो नैतिक शिक्षा र साइबर योलाई चाहिँ नियन्त्रण गर्न नसक्नु पनि हो भन्ने मलाई लाग्छ। यस्तो अवस्थामा यो बाल बालिका मात्रै बलात्कृत हुँदैनन्, सिङ्गो परिवारै विखण्डन हुन्छ। यस्तो गम्भीर विषयमा पूर्व उपसभामुखले दिनुभएको अभिव्यक्तिप्रति पनि म एकदमै स्तब्ध छु। यसले सिङ्गो मुलुकलाई कहाँ पुर्याउँछ र यो हामीले कानुन मात्रै होइन, यसलाई कडा सजायको व्यवस्था गरियोस्।
3: नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले उद्योगी व्यवसायीको मनोबल इतिहासकै कमजोर अवस्थामा पुगेको गुनासो गर्नु भएको छ। नाडा अटो शोमा बोल्दै अध्यक्ष श्रेष्ठले अर्थतन्त्र उकास्ने सपना बाँडे पनि सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउनु भयो।
8: हामी सबैले एउटा चुनौती भोगिरहेछौँ, बजार शिथिल छ, समग्र माग बढ्न सकेको छैन, यस कारणले उद्योग व्यवसायहरू पनि सञ्चालनमा कठिन भइरहेको छ, व्यवसायीहरू पनि कठिन अवस्थामा छ। र अर्को कुरा चाहिँ नि व्यवसायीको मनोबल चाहिँ नि इतिहासकै उसमा एकदमै सबभन्दा कमजोर अवस्थामा, एकदम मनस्थिति चाहिँ नि बिग्रेको अवस्थामा छ। मैले चाहिँ झन्डै यो 36 वर्षको आफ्नो व्यवसायिक यात्रामा आफूले हेर्दाखेरि यस्तो किसिमको समय चाहिँ देखेको छुइनँ। सरकारले चाहिँ नि 5-7 वर्षमा चाहिँ नि $3,000 चाहिँ हाम्रो प्रति व्यक्ति आए, चाहिँ नि $100 बिलियनको इकोनोमीको कुरा र त्यस्तै चाहिँ 12 लाखलाई रोजगारी दिने सरकारले कुरा गरिरहेको छ। तर बजेटबाट घोषणा त गर्यो, तर रणनीति के लिए, प्लानिङ खै, पोलिसी खै, स्ट्राटेजी कहाँ छ?
3: सरकारले वर्षौंदेखि बन्द सरकारी उद्योग चलाउन खोजे पनि निजी क्षेत्रको उद्योगबारे ध्यान नदिएको भन्दै श्रेष्ठले भएको टिप्न खोज्दा पोल्टाको पोखिने अवस्था आउन सक्ने चेतावनी दिनुभयो। मुलुकमा यो वर्ष मनसुन प्रवेश गरेपछि 60 दिनको अवधिमा सरदर भन्दा कम वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत हावापानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीले असार 5 देखि भदौ 1 गतेसम्म मुलुकभर वर्षा 746.8 मिलिमिटर मापन गरिएको जानकारी दिनुभएको हो। यो अवधिमा सामान्यतया 830.6 मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको 89.9% मात्रै वर्षा भएको उहाँको भनाइ छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बागमती प्रदेशमा सत्ता साझेदार तीन दलबीच छ बुधे सहमति भएको छ। मुख्यमन्त्री किरण थापा मगर सहित नेकपा एमाले नेकपा र राप्रपा बीच छ बुधे सहमति भएको हो। समृद्ध बागमती प्रदेश निर्माणका लागि साझा प्रतिबद्धता व्यक्त गर्ने, आठ मन्त्रालय नबढ़ाउने गरी मन्त्रालय भागवण्डा गर्ने र सभामुख नेकपाबाट निर्वाचित गर्ने तीन दलबीच सहमति भएको हो। यस्तै सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गर्ने पनि सहमति भएको छ। सहमतिको चौथो बुँदामा सरकार सञ्चालनका लागि संयन्त्र बनाउने र सुरुमा नेकपाले नेतृत्व लिने उल्लेख छ। मन्त्री परिषदलाई महिला सहभागिता सहित समावेशी बनाउने र मन्त्री परिषद मर्यादा क्रममा मुख्यमन्त्रीपछि नेकपा र तेस्रोमा राप्रपा रहने पनि सहमति भएको छ। राप्रपा भित्र विवादका बीच बागमतीमा नयाँ सरकार बनेको हो। राप्रपाले संशोधित दल नेता थापा सहित चार सांसदलाई कारवाही समेत गरेको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गैर कानूनी सम्पत्ति आर्जन गरेको आरोपमा नापी कार्यालयका सर्वेक्षक विरूद्ध मुद्दा हालेको छ। आयोगले नापी कार्यालय नवलपरासीमा सर्वेक्षक पदमा कार्यरत बिन्देश्वर शाह सुडी विरूद्ध विशेष अदालतमा मुद्दा हालेको हो। सुडी विरूद्ध 3,71,84,00,000 बढी रूपियाँ बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर भएको हो। आयोगका अनुसार शाहले 2046 माघ 16 गतेदेखि 2081 जेठ 32 गतेसम्मको अवधिमा विभिन्न स्रोतबाट 6,03,85,00,000 रूपियाँ धानिक आय आर्जन गरेको देखिएको छ। तर यो अवधिमा जग्गा खरिद, शेयर खरिद, सवारी साधन खरिद तथा अन्य लगानीमा 9,75,69,000 बढी खर्च तथा लगानी गरेको अख्तियारको दावी छ। वैधानिक आयभन्दा 3,71,84,00,000 बढी खर्च तथा लगानी गरेको देखिएको र शाहले यो रकम बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको अख्तियारले जनाएको छ। काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको साझा संस्था काठमाडौँ उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री वारेन्द्र शाहलाई भेटेर फोहोर व्यवस्थापन लगायतका विषयमा ध्यान आकर्षण गराउने भएको छ। फोरमको आकस्मिक बैठकले प्रधानमन्त्रीलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापन, सड़क बत्तीको शुल्क व्यवस्थापन, स्थानीय तहले प्रयोग गरिरहेका जग्गाको भोगाधिकार र फोहोर व्यवस्थापनका लागि चाहिने जग्गा व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने निर्णय गरेको हो। बैठकले यही भदौ 5 गते सिंहदरबारमा भएको बैठकमा फोरमका सदस्यमाथि सांसद आशिका तामाङले देखाएको व्यवहारप्रति आपत्ति जनाएको छ। यो विषयमा पनि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने फोरमले जनाएको छ। बैठकमा बोल्दै ललितपुर महानगर प्रमुख चिरी बाबु महर्जन,
4: उहाँको बैठकमा आइसकेपछि बैठकको माहौल बिग्रिँदै गयो र हामी मेयर साहबहरू मध्ये लगै नहुने एकजना मेयर साहब जानुभयो। त्यसपछि अर्को मेयर साहबले चाहिँ आफ्नो कुरा राखेर रा। तपाईँले गर्ने निर्णयमा मेरो समर्थन छ, मेरो आज यस्तो अर्जेन्ट बैठक छ भनेर उहाँ चाहिँ जब जान खोज्नुभयो, त्यसपछि चाहिँ माननीय आशिका तामाङजीले चाहिँ त्यसमा विरोध जनाए। विरोध जनाउँदाखेरि अलि सभ्य शैलीमा नगइदिनुहोस् न, तपाईँहरूकै काम हो यो, तसर्थ तपाईँहरू बस्दिनुहोस् भनेर भनेको भए राम्रो हुन्थ्यो। उहाँले
3: अब खबर फटाफट।
5: पालिका विपन्न बाल बालिकाको सहारा बन्दै वडा नम्बर 6 घैरुङ बाँसकोटको हिमालय माविमा 13 जना विपन्न बाल बालिकालाई आवास सहित पढ्न पाउने व्यवस्था, उनीहरूको कक्षा 10 सम्मको शिक्षा र पालन पोषण सबै जिम्मेवारी गाउँपालिकाले बेहोर्ने। कोदो मकै लगायतका अन्नबाली बाँदर र बन्देलले सखाप पार्न थालेपछि पाल्पाका किसान टिमुर खेतीतिर मोडिँदै रेब्दीकोट, नेस्दी, रैनादेवी सहाराका गाउँलेलाई टिमुर खेतीका लागि वन कार्यालयको सहयोग। गाई जात्रा निकाल्ने परिवारका लागि अनिवार्य चाहिने तहासा बनाउन भक्तपुरमा बाँसको व्यापार फस्टाउँदै, तहासा बनाउन चाहिने 4 घना बाँस 2,500 रुपियाँसम्ममा बिक्री हुँदै, तहासाको शिरमा गाईको चित्र राखेर गाई जात्रा निकाल्ने परम्परा। आर्थिक मन्दी लगायतका कारण मधेसमा गएको वर्ष दिनमा 1,900 उद्योग व्यापार बन्द, यही अवधिमा 5,000 नयाँ उद्योग दर्ता र 7,500 उद्योगको नवीकरण भएको मध्य प्रदेश उद्योग मन्त्रालयको तथ्याङ्क। गण्डकी सरकारको आयोजना मार्फत म्याग्दीमा 1 वर्षभित्र 500 घरमा खानेपानी र 91 हेक्टर जग्गामा सिंचाइ सुविधा विस्तार, खानेपानीका लागि 320 घनमिटर क्षमताका 20 वटा संकलन ट्याङ्की र 178 वटा संरचना बने। सुन्थरी रामधुनीका पूर्व गोर्खा सैनिक कृपाश्वर घले गुरुङको लोभ लाग्दो ड्रागन खेती, भारतीय सेनाबाट पेन्सन आएपछि 2 बिघामा ड्रागन लगाउँदा वार्षिक 60 लाखसम्म आमदानी। र चितवन भरतपुर 10 को गेस्ट हाउस चौरमा शहीद मैदान बनाइने, शहीद मैदान बनाउन साबिक जिल्ला विकास समितिको 1 बिघा 16 कट्ठा जग्गा दिइने, मैदान निर्माणका लागि हाल 1.5 करोडको बजेट।
3: हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म आरती।
1: यो BFBS कुलखर रेडियो हो।

0: સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत पाउनु भएको छ.
4: आज प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावमा बहुमत सांसदहरूले थापा मगरलाई समर्थन गरेका हुन्. बागमती प्रदेशका 104 जना सदस्य मध्ये आज मतदानमा 58 जना सहभागी थिए. मुख्यमन्त्रीको प्रस्तावको पक्षमा 57 मत परेको छ. नेपाली काँग्रेसले भने प्रदेश सभा बहिष्कार गरेको थियो. नेकपा एमाले, नेकपा र राप्रपा मिलेर बागमतीमा सरकार बनाएका हुन्. थापालाई नेपाली कम्युनिष्ट पार्टीका 26 र नेकपा एमालेका 25 तथा राप्रपाका 7 जना सांसदले विश्वासको मत दिएका हुन्. उपसभामुख अप्सरा चापागाईका अनुसार विश्वासको मतको विपक्षमा 0 मत परेको छ. काँग्रेसका प्रमुख सचेतक महर्जनले विज्ञप्ति जारी गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित रहन आफ्ना 36 सांसदलाई व्हिप जारी गर्नुभएको थियो. यसैगरी विपक्षी दल नेपाल मजदुर किसान पार्टीका 3 जना र हाम्रो नेपाली पार्टीका 2 जना सांसद पनि बैठकमा अनुपस्थित भएको प्रदेशसभा सचिवालयको हाजिरी पुस्तिकामा उल्लेख छ. राप्रपा भित्र विवादका बीच बागमतीमा नयाँ सरकार बनेको थियो. राप्रपाले संसदीय दल नेता थापा सहित 4 सांसदलाई कार्यवाही समेत गरेको थियो.
3: नेकपा एमाले काँग्रेस नेतृत्वको गण्डकी सरकारबाट हात झिकेको छ.
5: एमाले गण्डकी सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेको हो. आज पोखरामा बसेको संसदीय दलको बोर्ड बैठकले सरकारबाट फिर्ता हुने निर्णय गरेको दलका उपनेता लेलबहादुर थापा मगरले जानकारी दिनुभएको हो. एमाले मन्त्रीले राजीनामा बुझाउने तयारी भइरहेको र नयाँ सरकार गठनका लागि नेपाली कम्युनिष्ट पार्टी लगायतका दलसँग सम्वाद सुरु गर्ने उहाँको भनाइ छ. एमाले र नेकपा बीच अरू प्रदेशमा सत्ता सहकार्य भएकाले गण्डकीमा पनि 2 दल मिलेर सरकार बनाउने पहल थालिने थापा मगरले जानकारी दिनुभएको छ. काँग्रेस नेतृत्वको गण्डकी सरकारमा एमालेबाट गोविन्द्र बहादुर नेपाली, भीम कार्की र लक्ष्मण पाण्डे मन्त्री बन्नुभएको थियो.
3: कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले माटो सुधार योजनालाई प्राथमिकता राखेर सरकारले काम गरिरहेको बताउनु भएको छ. संसारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले कृषिमा उत्पादन वृद्धि गर्न माटो सुधार योजनालाई अघि बढाएको बताउनु भयो.
6: सयबुद्धि कार्यसूचीमा पनि हामीले माटो सुधार योजना बनाउने भनेका छौँ. माटो सुधार योजनाका निमित्त हामीले अहिले विशेष गरेर अर्ग्यानिक जैविक पदार्थहरूलाई माटो सुधारलाई कसरी काम गर्न सकिन्छ भन्ने कुरामा चाहिँ हामीले विभिन्न समयमा हामीले बैठक बसेर अध्यक्ष कार्ययोजना बनाएर काम गरिरहेको छ. त्यसैले हजुरहरूले कसरी बुझ्नु पर्यो भने माटो सुधार योजनाको लागि सरकारले काम गर्दैछ नै छ भन्ने.
3: माटोको गुणस्तर सुधार्न जैविक तथा प्राङ्गारिक पदार्थको प्रयोगमा जोड दिँदै कार्ययोजना निर्माण भइरहेको उहाँको भनाइ छ.
6: जुन हाम्रो नार्क छ, हाम्रो इन्स्टिट्युटहरूले रिसर्च गर्दाखेरि हाम्रो माटोको पिएच लेभल साँच्चैकै घटिसकेको छ. माटोलाई चाहिँ बिगार्न समय लाग्दैन, तर त्यो सपार्नलाई 10 वर्ष लाग्न सक्छ. त्यसका निमित्त पनि हामीले कार्ययोजना बनाएर अब हामीले अब नेपाल सरकार चाहिँ जैविकतातिर, प्राङ्गारिकतातिर अथवा हामीले चाहिँ अर्ग्यानिकतिर जानुपर्छ भन्ने त्यो मोडेलमा चाहिँ हामी काम गर्दैछौँ.
3: मन्त्री चौधरीका अनुसार किसान सूचीकरणलाई प्राथमिकता दिएर काम अघि बढाइएको छ. कृषिमा निजी क्षेत्रको भूमिकालाई समेत सरकारले महत्व दिएको उहाँको भनाइ छ.
6: सबैभन्दा पहिले कुनै पनि सेक्टरलाई डेभलप गर्नको लागि प्राइभेट सेक्टर प्रोएक्टिभ हुनपर्छ क्या. त्यो प्राइभेट सेक्टर चाहिँ प्रोएक्टिभ बनाउनको निमित्त हामीले प्राइभेट सेक्टरलाई कसरी चाहिँ हामीले अवसर दिन सक्छौँ, कसरी चाहिँ प्राइभेट इन्भेस्टमेन्टलाई चाहिँ हामीले इन्क्रिज गर्न सक्छौँ, त्यो हाम्रो एकदम महत्त्वपूर्ण कुरा हो. सरकारको प्राथमिकता नै बेसी गर्छ.
3: ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई कुटपिट गर्ने युवक विरूद्ध 5 दिन म्याद थप भएको छ. जुम्लाको तातोपानी घर भई काठमाडौँ बस्दै आएका 27 वर्षीय राज कठायत विरूद्ध 5 दिन म्याद थप भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिनुभयो. कठायतले ड्युटीमा खटिएका प्रहरीमाथि नयाँ बानेश्वरमा कुटपिट गरेका थिए. आकाशी पुलबाट बाटो काट्नुभन्दा प्रहरीमाथि नै आक्रमण भएको प्रहरीको भनाइ छ. अमेरिकाले इरानी अर्थतन्त्रका 5 महत्वपूर्ण क्षेत्रमा नयाँ प्रतिबन्ध लगाएको छ.
7: इरानको आमदानी र अन्तर्राष्ट्रिय आर्थिक गतिविधि कमजोर पार्न अमेरिकाले डिजिटल सम्पत्ति, प्रविधि, सुन, उड्डयन र ढुवानी क्षेत्रमा प्रतिबन्ध लगाएको हो. यी क्षेत्रमा इरानसँग आर्थिक कारोबार गर्ने देश र कम्पनीमाथि समेत कार्यवाही हुन सक्ने अमेरिकाले चेतावनी दिएको छ. इरानसँग कारोबार गरेमा प्रतिबन्ध लगाउन वा अमेरिकी डलरमा आधारित वित्तीय प्रणालीबाट अलग गर्ने अमेरिकी भनाइ छ. इरानले चीन, टर्की, यूएई लगायतका मुलुकसँग व्यापारिक साझेदारी गर्दै आएको छ. अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान र उसका सहयोगी विरूद्ध अपरेशन इकोनोमिक आउटकास्ट शुरू गरिएको बताउनु भएको छ। इरानसँग अब विश्वबाट पूर्ण रूपमा अलग अलग हुँदै सीमित अर्थतन्त्रमा निर्भर रहने वा सामान्य अवस्थामा फर्केर पुनः विश्व अर्थतन्त्रसँग जोडिने बाटो रोज्ने बाहेक अरू विकल्प नरहेको बेसेन्टको भनाइ छ। अमेरिकी कदमबाट कच्चा तेलसँगै विश्वभर मूल्य वृद्धिको जोखिम बढेको अर्थविदहरूको भनाइ छ। यसैबीच इरानको संसदले होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने प्रस्तावलाई स्वीकृति दिएको छ। अमेरिकाले इरानमाथि आर्थिक दबाव कड़ा बनाउँदै लगेको बेला इरानले समुद्री बाटोबाट समेत आमदानी बढ़ाउने तयारी गरेको हो।
2: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: विश्वचर्चित पर्वतारोही पूर्व बेलायती गोर्खा सैनिक निर्मल पूर्जाको आज बेलायतमा अन्त्येष्टि गरिँदैछ। उहाँको गएको साउन 14 गते पाकिस्तानको ब्रोड पिक हिम पहिरोमा निधन भएको थियो। पूर्जाको अन्त्येष्टि दक्षिण पश्चिम इङ्ल्याण्डको प्लानफोर्ड मिल्टन एभीमा हुनेछ। अन्त्येष्टिमा गार्ड अफ अनर दिइने खबर छ। उहाँको सब परिवारले यही अगस्त 9 बुझेको थियो। पूर्जाको अन्त्येष्टि निजी र पारिवारिक हुने भन्दै परिवारले गोपनीयता र सम्मानका लागि अनुरोध गरेको छ। उहाँले 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला 14 हिमाल 6 महिनाभित्र चढ़ेर कीर्तिमान बनाउनु भएको थियो। अन्त्येष्टिमा केही नेपाली पर्वतारोही तथा शुभेच्छुक सहभागी भएर अन्तिम विदाई गर्नेछन्। हिमालपारीको जिल्ला मुस्ताङमा यति बेला यार्तुङ पर्वको रौनक बढ़ेको छ। उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्तुङ सकिएपछि बारागुङ मुक्ति क्षेत्रमा यसको चहल पहल बढ़ेको हो। यार्तुङमा घोड़ा दौड़ मुख्य आकर्षण बनेको छ। मुक्तिनाथ चराङ लोमाथाङ लगायतका क्षेत्रमा हुने दौड़मा स्थानीयसँगै म्याग्दी कास्की मनाङ डोल्पा र बागलुङबाट समेत घोड़ापालक पुग्ने गरेका छन्। मुस्ताङमा घोड़ा केवल आवत जावतको साधन मात्र नभई प्रतिष्ठा र संस्कृतिको प्रतीक समेत मानिन्छ। राम्रो घोड़ाको मूल्य लाखौं पुग्ने गरेको छ। चराङमा तेस्रो भएको राक्पा घोड़ा 13 लाख रूपियाँमा किनिएको थियो। यही घोड़ाले लोमाथाङको दौड़मा दोस्रो हुँदै 2 लाख रूपियाँ पुरस्कार जितेको हो। यार्तुङका विभिन्न दौड़मा पुरस्कारको प्रतिस्पर्धा पनि बढ़ेको छ। चराङ र लोमाथाङमा कास्कीका विवेक मगरको ठण्डर घोड़ाले प्रथम हुँदै 1,50,000 रूपियाँका दरले पुरस्कार जितेको छ। मुस्ताङमा यार्तुङ घोड़ा दौड़को प्रतिस्पर्धा मात्रै नभएर पुरानो संस्कृति र परम्परा जोगाउने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीको काम सकेपछि गाउँलेहरू भेला हुने, भोज भतेर गर्ने, गीत गाउने र भेटघाट गर्ने परम्परा यार्तुङसँग जोड़िएको छ। घोड़ा दौड़सँगै घोड़ाको किनबेच र घोड़ाका सामग्रीको कारोबार समेत बढ़ने गरेको छ। बाहिरी जिल्लाबाट घोड़ा पालकहरू आउन थालेपछि मुस्ताङको घोड़ा संस्कृति र यार्तुङको आकर्षण पनि फराकिलो बन्दै गएको छ। गाई जात्रा नजिकैसँगै भक्तपुरका टोल बस्ती परम्परागत बाजाको धुनले गुन्जिन थालेका छन्। गाई जात्रामा निकालिने झाँकी नाच र र्यालीका लागि टोल टोलमा बाजा तथा नृत्यको अभ्यास भइरहेको छ। धाँ धिमे र बाँसुरीका धुनले भक्तपुरका पुराना बस्तीमा जात्राको माहौल बढाएको छ। नयाँ पुस्तालाई संस्कृति र परम्परासँग जोड्न विभिन्न टोलमा बाजा बजाउने प्रशिक्षण समेत भइरहेको छ। भक्तपुरमा गाई जात्रा 8 रात 9 दिनसम्म मनाउने परम्परा छ। भन्सार विभागले चीनबाट जनयात भएको भन्ने समाचारको खण्डन गरेको छ। विभागका अनुसार चीन र भारतबाट कटन थ्रेड्स अर्थात धागो आयात भएको देखिए पनि त्यसलाई जनै भन्न नमिल्ने जनाएको छ। चालु आर्थिक वर्षमा अहिलेसम्म 10,184 किलो धागो आयात भएको छ। त्यसमध्ये भारतबाट 7,144 र चीनबाट 2,996 किलो आयात भएको विभागले जनाएको छ। जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएपछि काभ्रेका स्थानीय तहले मुहान संरक्षण र पानी पुनर्भरणका कार्यक्रम अघि बढाएका छन्। रोशी गाउँपालिकाले 2 वडामा कार्यक्रम शुरू गरेको छ भने बिथानचोक गाउँपालिकाले 369 पानीका मुहान पहिचान गरेको छ। काभ्रेका 7 स्थानीय तहमा गरिएको सर्वेक्षणमा 5,689 पानीका स्रोत मापन गर्दा 1,521 अर्थात 27% स्रोत सुक्खा अवस्थामा रहेको पाइएको छ। बाढ़ी पहिरो वन फडानी अव्यवस्थित पूर्वाधार र जलवायु परिवर्तनका कारण पनि स्रोत सुक्दै गएको जनाइएको छ। अब खबर फटाफट।
4: गोर्खाको शहीद लखन गाउँपालिका विपन्न बालबालिकाको सहारा बन्दै वडा नम्बर 6 घैरुङ बाँसकोटको हिमालय माविमा 13 विपन्न बालबालिकालाई आवास सहित पढ्न पाउने व्यवस्था, उनीहरूको कक्षा 10 सम्मको शिक्षा र पालन पोषण सबै जिम्मेवारी गाउँपालिकाले बेहोर्ने। कोदो मकै लगायतका अन्नबाली बाँदर र बन्देलले सखाप पार्न थालेपछि पाल्पाका किसान टिमुर खेतीतिर मोडिँदै रेब्दीकोट निस्दी रैनादेवी सहाराका गाउँलेलाई टिमुर खेतीका लागि वन कार्यालयको सहयोग। गाई जात्रा निकाल्ने परिवारका लागि अनिवार्य चाहिने तहासा बनाउन भक्तपुरमा बाँसको व्यापार फस्टाउँदै तहासा बनाउन चाहिने 4 घना बाँस 2,500 रूपियाँसम्ममा बिक्री हुँदै तहासाको शिरमा गाईको चित्र राखेर गाई जात्रा निकाल्ने परम्परा। आर्थिक मन्दी लगायतका कारण मधेसमा गएको वर्ष दिनमा 1,900 उद्योग व्यापार बन्द, यही अवधिमा 5,000 नयाँ उद्योग दर्ता र 7,500 उद्योगको नवीकरण भएको मधेस प्रदेश उद्योग मन्त्रालयको तथ्याङ्क।
3: नेपाल क्रिकेट संघले अन्डर 19 महिला एसिया कप र आगामी अन्डर 19 विश्वकपका लागि 28 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। सोनी पाखरिनको कप्तानीमा टोली घोषणा गरिएको हो। क्यानले पहिलो चरणको बन्द प्रशिक्षणका लागि 28 खेलाडी छानेको छ। एसिया कप र सन् 2026-27 हुने अन्डर 19 महिला विश्वकपका लागि अन्तिम टोली पछि घोषणा गरिनेछ। हवस् त, खबर यति नै। नमस्कार।

0: સન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બનહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો
3: વિશ્વચર્ચિત પર્વતારોહી પૂર્વ બેલાયતી ગોર્ખા સૈનિક નિર્મલ પૂર્જાકો આજ બેલાયતમાં અંત્યેષ્ટિ ગરિંદૈછ। उहाँको गएको साउन 14 गते पाकिस्तानको ब्रोड पिक हिम पहिरोमा निधन भएको थियो। पूर्जाको अन्त्येष्टि दक्षिण पश्चिम इङ्ल्याण्डको ब्लानफोर्ड मिल्टन एभीमा हुनेछ। अन्त्येष्टिमा गार्ड अफ अनर दिइने खबर छ। उहाँको सब परिवारले यही अगस्त 9 बुझेको थियो। पूर्जाको अन्त्येष्टि निजी र पारिवारिक हुने भन्दै परिवारले गोपनीयता र सम्मानका लागि अनुरोध गरेको छ। उहाँले 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला 14 हिमाल 6 महिनाभित्र चढ़ेर कीर्तिमान बनाउनु भएको थियो। अन्त्येष्टिमा केही नेपाली पर्वतारोही तथा शुभेच्छुक सहभागी भएर अन्तिम विदाई गर्नेछन्। हिमालपारीको जिल्ला मुस्ताङमा यति बेला यार्तुङ पर्वको रौनक बढेको छ। उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्तुङ सकिएपछि बारागुङ मुक्ति क्षेत्रमा यसको चहल पहल बढेको हो। यार्तुङमा घोडा दौड़ मुख्य आकर्षण बनेको छ। मुक्तिनाथ, चराङ, लोमान्थाङ लगायतका क्षेत्रमा हुने दौड़मा स्थानीयसँगै म्याग्दी, कास्की, मनाङ, डोल्पा र बागलुङबाट समेत घोडापालक पुग्ने गरेका छन्। मुस्ताङमा घोडा केवल आवत जावतको साधन मात्र नभई प्रतिष्ठा